यो व्यवस्था कार्यान्वयनका लागि सीडीएससीले सम्पूर्ण निक्षेप सदस्यहरूलाई पत्राचार समेत गरिसकेको छ। सीडीएससीले गत फागुन 19 गते ब्याक अफिस प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरूलाई पत्राचार गर्दै हितग्राही खाताको विवरणमा राष्ट्रिय परिचय पत्र नम्बर समावेश हुने गरी प्रणाली विकास गर्न पत्राचार गरेको थियो।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगले उच्च कर्मचारी तथा सार्वजनिक पदमा बसेका पदाधिकारीको सम्पत्ति विवरण व्यक्तिगत र सम्बन्धित कार्यालय दुवै तर्फबाट मागेको छ। व्यक्तिले पठाएको सम्पत्ति विवरणलाई रुजू गर्न सम्बन्धित कार्यालयबाट पनि सम्बन्धित व्यक्तिको विवरण मागिएको आयोगका पदाधिकारीहरूले जनाएका छन्।
2: सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने अभियानमा जुटेको नेपाली कंग्रेसको असन्तुष्ट समूह अन्तत पछि हटेको छ। झण्डै दुई सातादेखि चर्किएको आन्तरिक शक्ति संघर्ष मुख्यमन्त्री परिवर्तनमा नभई मन्त्री र राज्यमन्त्रीको भागभण्डामै सीमित हुने संकेत देखिएको छ। शनिबार साँझ भएको छलफलपछि कंग्रेसभित्र नयाँ शक्ति समीकरणमा सहमति जुटेको स्रोतले जनाएको छ।
1: थाइल्याण्डको बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भई अवैध रूपमा बसिरहेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ। दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयमा नेपाल नफर्किए कम्बोडियाको नयाँ कानून अनुसार भारी जीवन कारावाससम्मको सजाय हुन सक्ने चेतावनी दिएको छ।
2: भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको पी2पी क्रस बोर्डर रियल टाइम ट्रान्ज्याक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो। 2080 सालमा नेपाल र भारतबीच अन्तर सीमा भुक्तानी सम्झौता भएको थियो। सोही सम्झौता अन्तर्गत यो सेवा शुरू गरिएको छ। भारतको युनिफाइड पेमेन्ट इन्टरफेयर र नेपालको नेशनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ भएको हो।
1: कर्जा माग बढ़न नसकेका कारण वर्षभर औसतमा 10 खर्ब भन्दा बढ़ी ऋणयोग्य रकम रहेको अवस्थामा पनि चालू आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्र 9.16% विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि दर गत आर्थिक वर्षको तुलनामा 1.61% बिन्दुले बढ़ी हो। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमा शुल्क प्रिमियम संकलन बढ़ने देखिएकाले गत वर्ष भन्दा यस वर्ष वित्तीय र बीमा क्षेत्रको वृद्धि दरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
2: सुदूरपश्चिममा मानव वन्य जन्तु बीचको द्वन्द्व रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ। डिभिजन वन कार्यालयका प्रमुख वसन्त बाबु श्रेष्ठले मानव वन्य जन्तु द्वन्द्वका कारण हुन सक्ने सम्भावित क्षति रोक्न जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग बीच संयुक्त गस्ती र सूचना आदान प्रदान गर्ने सहमति भएको जनाउनुभयो।
1: देशमा विद्युतीय सवारी साधनको थप प्रवर्धनका लागि मुलुकभरि थप 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव दिएको छ। पूर्वाधार विकास मन्त्रालयले नेपालमा ईभी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना सम्बन्धी गरेको अध्ययन प्रतिवेदनले त्यस्तो सुझाव दिएको हो। नेपालको दिगो विकास लक्ष्य र सन् 2045 सम्मको नेट शून्य कार्बन उत्सर्जन हासिल गर्ने राष्ट्रिय संकल्प पूरा गर्न यो कदम महत्वपूर्ण मानिएको मन्त्रालयले जनाएको छ।
2: कोहलपुर नगरपालिका 11 शान्तिनगरका अव्यवस्थित तथा सुकुम्बासी परिवारले दीर्घकालीन व्यवस्थापनको माग गर्दै आफूहरू बसेकै पुरानो स्थानमा फर्किएर त्रिपाल टाँगेर बस्न बाध्य हुने चेतावनी दिएका छन्। नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गराउने क्रममा केही समय अघि शान्तिनगर स्थित सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै उनीहरूले राज्य र स्थानीय सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। शनिबार कोहलपुर स्थित क्रिकेट मैदानमा आयोजित भेलामा 120 जना भन्दा बढ़ी प्रभावित सुकुम्बासी सहभागी भएका थिए। भेलाले वीरबहादुर परियारको संयोजकत्वमा 8 सदस्यीय संघर्ष समिति गठन गर्दै आफ्ना माग सम्बन्धित निकाय समक्ष राख्ने निर्णय गरेको छ।
1: स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा 8,200 रूपियाँले घटेको छ। शुक्रबार 3,09,000 रूपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर 3,08,00 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य 4,328 अमेरिकी डलरमा सरेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सुनमा लाग्दै आएको भन्सार दर 10% बढ़ाएर 20% तक पुर्याएपछि सुनको मूल्य एकै दिन तोलामा 20,500 रूपियाँले बढ़ेर गत आइतबार पनि 3,11,100 रूपियाँमा पुगेको थियो।
3: सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अवस्थिँदै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकाको ओहायो राज्य स्थित टोलेडो शहरमा आयोजित ओल्ड वेस्ट एण्ड फेस्टिभल नजिक भएको गोलीकाण्डमा घाइते हुनेको संख्या 12 पुगेको छ। प्रारम्भिक रूपमा 8 घाइते भएको जानकारी आए पनि पछिल्लो अध्यावधिको अनुसार 12 घाइते भएका छन्, जसमध्ये 2 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटना शनिबार साँझ स्थानीय समय अनुसार करिब 5:30 भएको थियो। टोलेडो प्रहरीका अनुसार कम्तीमा 2 बन्दुकधारीले एकअर्कालाई लक्षित गर्दै गोली चलाएको आशंका गरिएको छ। गोलीबारीको क्रममा उत्सवमा सहभागी सर्वसाधारणहरू मारिएको जनाइएको छ। त्यस्तै अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेपास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले अझै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्य मा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जल सन्धि बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ।
2: अब खेल र खेलाड़ीका खबर। नेपाल शानदार बलिङ प्रदर्शन सहित आइतबार ओमानलाई 8 हराएर एसियाली खेलकुद पुरूष क्रिकेट सनोट प्रतियोगिताको फाइनलमा पुगेको छ। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा अल आउट हुँदै मात्र 94 रनको स्कोर तयार पारेको थियो। उता विश्वकप फुटबल 2026 उपाधि दावेदार अर्जेन्टिना, पोर्चुगल, ब्राजिल, इंग्ल्याण्डले आइतबार अभ्यास खेलमा जित हात पारेका छन्। एण्डिरक र ब्रुनो ग्युमारेजले गोल गरेपछि ब्राजिलले विश्वकपमा सहभागी अर्को टीम इजिप्टलाई 2-1 हरायो।
1: कर्णप्रिय बजेटमा अप्रत्यक्ष करको भारी शीर्षकमा कान्तिपुर दैनिकमा मणिकर कार्कीको विचार छापिएको छ। सुन्दर शब्दावली र अर्थमन्त्रीको सुमधुर एवं लयात्मक बजेट वाचन शैली पक्कै कर्णप्रिय सुनियो, तर विशेषत कर्मचारी, व्यापारी, जनप्रतिनिधि सहित धनाढ्य एवं उच्च मध्यम वर्गलाई रिजाएको बजेटले आधारभूत तहका जनतालाई भने रिजाउन सक्ने देखिँदैन। गरीखाने आम जनताका लागि बजेट खोक्रो साबित हुने देखिन्छ। सरकारले बजेटमा वृहत आर्थिक सुधारको आवश्यकता पहिल्याएको तर नीतिगत डिपार्चरको मार्ग पहिल्याउन सकेको देखिँदैन। बजेट कार्यान्वयनबाट अर्थतन्त्रको मुख्य समस्याका रूपमा देखिएको न्यून उत्पादन र अधिक उपभोग बीचको विद्यमान अन्तर विरोध समाधान हुने आशा गर्ने ठाउँ छैन। त्यसैले संकुचित स्रोतको मारमा फँसेको बजेटले नागरिकलाई थप कर र ऋणको भारी मात्र बोकाउने हो कि भन्ने आशंका उब्जिएको छ।
2: शिक्षा बजेट अपर्याप्त शीर्षकमा रामजी दाहालको विचार गोर्खापत्रमा छापिएको छ। नेपालमा सार्वजनिक शिक्षा यसरी गुज्रनुका पछाडि बजेट नभएर भन्दा पनि राजनीतिक नेतृत्वमा इमान्दारिताको अभाव नै हो। आफ्ना छोराछोरीलाई महँगा निजी स्कूल र विदेश पठाउने नेताले गरीबका छोराछोरी पढ्ने सरकारी स्कूलको चिन्ता व्यवहारमा होइन भाषणमा मात्र गर्ने गरेका छन्। घोषणा पत्र, वाचा पत्र वा प्रतिबद्धता पत्रमा जनाइएका विषयलाई जबसम्म कानूनी रूपमै बाध्यकारी बनाइँदैन तबसम्म दलहरूका त्यस्ता प्रतिबद्धता कागजका खोस्टो साबित हुनेछन्।
1: हर्ष काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने त्यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्टाइनो 89.8 MHz।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: 2083 साल जेठ 25 गते सोमबार जुन 8 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथि विश्व महासागर दिवस
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
0: राजोपा सभापति लामी छानेको आह्वानमा आज सर्वदलीय बैठक प्रतिनिधि सभा सञ्चालनबारे टुङ्गो लगाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल हुँदै संसदमा विधेयक नै लैजाने तयारी
1: साउनदेखि निजामतीलाई पनि स्वास्थ्य बीमामा आबद्ध गराइने देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक सुदूरपश्चिममा मन्त्री परिषद पुनर्गठन हुँदै
0: अत्यधिक गर्मीका कारण बाँकेका सामुदायिक विद्यालयमा पठन पाठन प्रभावित कम्बोडियामा रहेका 66 नेपालीलाई 4 दिनभित्र स्वदेश फर्किन ताकेता 13 जिल्लाका सामुदायिक वनमा कार्बन विशेष कार्यक्रम
1: इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार इजरायलका सबै नाका बन्द मध्यपूर्वको तनावका बीच इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द गर्ने घोषणा
0: र विश्व एसियन क्रिकेट छनौटमा नेपालले उपाधिका लागि हङकङसँग खेल्दै अन्नपूर्ण चेस च्याम्पियनशीपको 13 वर्ष उमेर समूहमा मनकामना जोरपाती स्कूल विजयी खुला जुडोमा प्रवीण राजु र मोनिकालाई स्वर्ण
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: साझा खबरको सबैभन्दा शुरूमा सर्वदलीय बैठकको प्रसंग
1: संसदमा सत्तारूढ प्रतिपक्षीय बीच टकराव र सांसदहरू बीच पनि छेड़खानी तथा आरोप प्रत्यारोप चलिरहेका बेलामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गरेको छ सरकार र विपक्षी दलहरूको टकराव तथा लगातार सदन अवरोधका बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका सभापति रवि लामिछानेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गर्नुभएको हो रविन्द्र बुर्लाकोटीले सभापति लामी छानेले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक आह्वान गर्नुभएको बताउनुभयो पछिल्ला घटनाक्रम सहित समग्र समसामयिक विषयमा छलफलका लागि सभापतिज्यूले बैठक आह्वान गर्नुभएको छ उहाँले भन्नुभयो आज बिहान 9 बजे सिंहदरबार स्थित संसदको सार्वजनिक लेखा समितिको हलमा बैठक बोलाइएको छ बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू तथा पार्टी अध्यक्ष सभापति सहित 2 जनालाई सहभागिताका लागि आमन्त्रण समेत गरिएको छ टकराव बढ़िरहेकै बीचमा 18 जेठमा स्थगित बैठक आज बस्दैछ बैठक अगावै प्रतिपक्षसँग बढ़ेको दूरी कम गरी संसद बैठक सुचारू गर्ने विषयमा सहजीकरण गर्ने उद्देश्यले लामी छानेले बैठक बोलाउनु भएको नेताहरूले बताएका छन् त्यसक्रममा उहाँले आफ्नो भारत भ्रमण लगायतका समसामयिक राजनैतिक विषयमा पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारी गराउने तयारी गरिएको छ
0: यसैबीच सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अगाडि बढ़न सकेको छैन अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसदमा लैजाने छलफलमा जुटिरहेको छ मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 22 वैशाखसम्म जारी गर्नुभएका 8 अध्यादेश 28 वैशाखमा संसदमा पेश गरिएको थियो त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो तर त्यसका लागि प्रक्रिया नै अगाडि बढ़ाइएको छैन अध्यादेश पेश भएपछि अरू प्रक्रिया अघि बढ़ेको छैन प्रतिनिधि सभाका 25 जेठको कार्यसूचीमा पनि यो छैन त्यसपछि पनि अध्यादेश अघि बढ़ने वा नबढ़ने विषय सरकारमै निर्भर रहनेछ संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो प्रतिनिधि सभाले आगामी 15 असारसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश गरिएको छैन सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ संविधानको धारा 114 उपधारा 2 कमा अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था छ यसै विषयमा छलफल गर्न पनि आज कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको र त्यहाँ कसरी अगाडि बढ़ने भन्ने विषयमा छलफल हुने प्रवक्ता गिरीले सीआईएनसँग बताउनुभयो
3: नियमावली 2083 जारी भइसके पछाडि पुरानो कार्य व्यवस्था परामर्श समिति रहन्न त्यसको लागि न्याय गठन गर्नुपर्छ जुन भइसकेको छैन सामान्य सामन्तज्यूले प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो
0: सरकारले ल्याएका अध्यादेशहरूमा सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, सम्पत्ति शोधीकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश 2083 र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्।
1: परराष्ट्र मन्त्री सुशील खनालको तीन दिने भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत देखिएको छ। एकातिर नेपालले लिपुले कालापानी र लिम्पियाधुरा जस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रणाली ऊर्जा व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयास गरेको छ। शनिबार नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री एस जयशंकर सँग भएको औपचारिक भेटवार्तामा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने आर्थिक साझेदार विस्तार गर्ने तथा नयाँ प्रविधिमा आधारित सहकारी अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्स मार्फत नेपाल भारत सम्बन्धलाई विशेष र अद्वितीय सम्बन्ध भन्दै अहिले दुई देश संघको सम्बन्धलाई निर्णायक रूपमा सकारात्मक दिशामा अघि बढ़ाउने अवसर रहेको समेत बताउनु भएको छ। नेपालले तय गरेका विकासका प्राथमिकता र भारतले छिमेकी मुलुकसँग अघि बढ़ाइरहेको सहकार्यका बीचमा आपसी विश्वासलाई अझ मजबूत बनाउँदै ऊर्जा कनेक्टिभिटी डिजिटल प्रविधि र सूचना प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा उहाँले जोड़ समेत दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले पनि भारतलाई नेपालको सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा व्याख्या गर्दै सम्बन्धलाई विगतका अविश्वास र विवादको घेराबाट बाहिर निकालेर आर्थिक समृद्धि र साझा विकासको आधारमा अघि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
0: बाँकी लगायत तराईका जिल्लाहरूमा गर्मी निरन्तर बढ़िरहेको छ तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले पनि तीनको छानामुनि उकुस मुकुस वातावरणमा पढ़न बाध्य छन्। कतिपय स्थानीय तहले गर्मीका कारण विदा दिएको भए पनि कतिपयमा अझै पनि पठन पाठन भइरहेको छ। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाई दुवै प्रभावित बनेको हो।
4: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टिनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरूद्ध हुने समस्याले टिनको छानामुनिको पढ़ाई सकसपूर्ण बनेको छ। अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज २० राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
5: नेपालगंजको गर्मी टिनको छानामुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान सक्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
4: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज १० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का बर्णवालको अनुभव पनि उस्तै छ। बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनु
6: सातको बच्चा हो, झिल्चुला भनेर रोयो, पेट दुख्यो भनेर पनि बच्चा यसरी हामीले लगभग प्रयोग गर्छौ। टाढाको छ भने पेस्तारसँग म पुर्याउन पठाउँछु, त्यो ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरा गरेनपुरा, यो नजिक नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगभग म पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ।
7: ती गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ, टाउको दुख्न लागेछ, घर जान्छौ। अब हामीले यदि रोक्यो भने फेरि समस्या हुन्छ, अहिले यहीँ केही भयो भने कसले जिम्मेवारी लिन्छ।
4: सामुदायिक विद्यालयको गुणस्तरमाथि सबै प्रश्न उठ्ने गरेको छ तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी,
8: यदि वातावरण नै त्यस्तै छ, कोलाहल गर्मीले सताइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुईटै कठिन छ।
4: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पाताले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
9: केही न केही त हदमा त्यसले छिका छ, होइन, नेपालगंज जिप्सनको काम छैन कि, पहाड़तिर हो त्यो चाहिँ, होइन, अब हावा सावा चल्ने ठाउँमा यहाँ चाहिँ अब त्यतिकै यति 42-43 डिग्री गर्मीमा बच्चा बच्ची बस्नु परेको छ.
4: बुढुवा चारको श्री माध्यमिक विद्यालय सापुरुवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ. भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन. नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सम राखेर तापक्रम घटाउने प्रयास गरिएको र 3 वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ.
10: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका विशेष भवनहरू त्यही किसिमका छन्. ती भवनहरूमा पनि हामीले अहिले कन्सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ.
4: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन.
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा तराईका 13 जिल्लाका वन क्षेत्रमा विशेष कार्यक्रमको तयारी.
11: कार्बनको केही पैसा त्यो आफैमा फेरि पर्याप्त होइन, एक्स्ट्रा लाभ हो. त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्यान्वयन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौं.
12: देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक. सुदूरपश्चिममा मन्त्री परिषद पुनर्गठन हुँदै कम्बोडियामा रहेका 66 नेपालीलाई 4 दिनभित्र स्वदेश फर्किन ताकेका लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
13: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्. यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ.
13: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ.
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त.
13: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि.
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि.
13: ओहो, धन्यवाद नानी. अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि.
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य. एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश.
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
12: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा स्वास्थ्यमा 35 वर्षपछि थपियो 977 दरबन्दी. देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक. दरबन्दी 54,457 शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ. सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थप गरेको छ, जबकि नागरिकलाई सहज सेवा दिन देशभरका सरकारी अस्पतालमा तथा स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक रहेको छ. अहिले 2048 स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ, जुन आवश्यक जनशक्तिको 1/3 मात्रै हो. यता विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न 1,000 जनसंख्या बराबर कम्तीमा 1 डाक्टर चाहिन्छ, तर देशमा भने 1 डाक्टरले दुर्गममा सिंगो जिल्लाको जनसंख्यालाई हेर्नुपर्ने बाध्यता रहेको छ. चिकित्सकहरू पनि शहरी क्षेत्रमा मात्र केन्द्रित हुने गरेको गुनासो बढ़ेको छ. त्यस्तै सैनिक सेवा नियमावली संशोधन भर्नादेखि निवृत्त भरणसम्मका प्रावधान हेरफेर शीर्षकमा खबर छ भने अर्को 14 लाखको बोरा किन्न नसक्दा गोदाममै नष्ट हुँदै 6 करोड़को उदयपुर सिमेन्ट शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सुदूरमा मन्त्री परिषद पुनर्गठन हुँदै शीर्षकमा खबर प्रकाशित छ। बजेट ल्याउन एक साता मात्रै बाँकी रहँदा सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरू फेरबदल गर्न लागि संघीय संसदीय दलभित्र देखिएको विवाद मिलाउन सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले आफ्ना सबै मन्त्री फेरबदल गर्ने निर्णय गरेपछि सत्ता साझेदार एमाले पनि मन्त्रीहरू फिर्ता बोलाएर त्यहाँ नयाँ पठाउने तयारीमा जुटेको छ। त्यस्तै कम्बोडियामा बसेका 66 नेपालीलाई 12 जूनभित्र स्वदेश फर्किन दूतावासको आग्रह शीर्षकमा अर्को खबर छ। भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्याण्ड स्थित नेपाली दूतावासले आग्रह गरेको छ। त्यस्तै साउनदेखि निजामतीलाई पनि स्वास्थ्य बीमामा आबद्ध गराइँदै शीर्षकको खबर छ। सरकारले आगामी 1 साउनदेखि निजामती कर्मचारीलाई अनिवार्य स्वास्थ्य बीमामा सम्बन्धी तयारी गरेको छ। स्वास्थ्य बीमा ऐन 2054 र स्वास्थ्य बीमा नियमावली 2075 सरकारी कर्मचारीले अनिवार्य बीमा गर्नुपर्ने र तलबको 1% बीमामा योगदान गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा निजी क्षेत्रको मात्रै लगानीबाट तत्काल जलाशयुक्त आयोजना निर्माण नहुने शीर्षकमा जीवन बस्नेतले खबर लेख्नु भएको छ। सरकारले जलाशयुक्त आयोजना विकासका लागि आवश्यक पर्ने लागतको निश्चित प्रतिशत भीजीएफको रूपमा व्यवस्था गर्न सकेको खण्डमा निजी क्षेत्रले निर्माण गर्न सक्ने जनाइएको छ। त्यस्तै लगानीकर्ता बजेटप्रति सकारात्मक भए पनि बजेट बजार बढेन बजार शीर्षकको खबर पनि प्रकाशित छ।
17: भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ। नेपाल भारत क्रस बोर्डर डिजिटल भुक्तानी सम्झौता सीमा पार मोबाइलबाटै रकम ट्रान्सफर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा समकक्षी एस जयशंकरसँग गरेको सम्झौतापछि सीमा पार डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा आएको हो। नेपालबाट भारतमा दैनिक 15,000 र मासिक 1,00,000 भारूसम्म पठाउन सकिनेछ। भारतबाट नेपालमा भने दैनिक 2,00,000 भारूसम्म पठाउन सकिनेछ। नेपाली बैंकहरूले क्रस बोर्डर पीटूपी शुरू गरिसकेको पनि खबरमा उल्लेख छ। नेपाल चीन बीच व्यापारिक सम्बन्ध विस्तार गर्न 13 बुँदे प्रतिबद्धता शीर्षकमा नवीन गुरूङले संकुआ सभाबाट लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। मुलुकको विकास निर्माणको गति कस्तो छ, केही राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको प्रगति हेरे पुग्छ। जो निर्माण थालेको 4 दशक अर्थात 40 वर्ष बित्दा पनि तयारी स्रोत सहमति र बजेट अभावमै रूमलिरहेका छन्। सुन्दरसँग प्रेरणादायी राइड शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। सुन्दर पौडेल बोल्न र सुन्न सक्दिन लेखिए को हेलमेट लगाएर इन ड्राइभ गर्नुहुन्छ। त्यति मात्र होइन, उहाँ बिहान बेलुका रेस्टुराँमा सेफको काम गर्नुहुन्छ भने फुर्सदमा रील र ब्लग बनाउनुहुन्छ, जुन सामाजिक सञ्जालमा चर्चित समेत बन्दै गएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबरमा तरलता थुप्रिएको वर्ष पनि वित्तीय क्षेत्रको वृद्धि दरमा सुधार 9.16% प्रक्षेपण शीर्षकमा यज्ञ बन्जारीले लेख्नु भएको छ भने सड़क व्यवस्थापन र सुरक्षामा 34.75 अर्ब विनियोजन थालियो पहिरो व्यवस्थापन शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा तराईमा विषालु सर्पको बिगबिगी बाघी सर्पको खतरा धेरै शीर्षकमा खबर छापिएको छ। जे पाण्डेले नेपाल गंजबाट लेख्नु भएको हो। गृह मन्त्रालयका अनुसार वैशाख यता मात्रै मुलुकमा 175 वटा सर्पदंशका घटना भए, जसमा 9 जनाको मृत्यु भएको छ। गर्मीसँगै वर्षा लागेकाले तराईमा मात्र होइन पहाड़मा समेत विषालु सर्पको बिगबिगी बढ़िरहेको छ। स्थानीय स्तरमा एन्टी भेनम भण्डारण गर्न, एम्बुलेन्स र रेफरल प्रणालीको सुधार गर्न, किसान र विद्यालय स्तरमा सर्पदंश शिक्षा प्रवाह गर्न, सर्पदंशलाई अनिवार्य रिपोर्टिङ रोग बनाउने, विषालु सर्पहरूको राष्ट्रिय निगरानी प्रणाली बनायो भने यसबाट जोगिन सक्छ भनेर उल्लेख गरिएको छ। कांग्रेस नेता ठेकेदार प्युठान गुल्मी खण्ड अलपत्र शीर्षकमा केशवराज छेत्रीले बुटोलबाट लेख्नु भएको खबर पनि छ। मदन भण्डारी राजमार्गको प्युठान गुल्मी खण्ड वर्षौंदेखि अलपत्र छ। निर्माण थालेको 4 वर्ष हुन लाग्दा पनि कामले गति नलिएपछि गुल्मीको सिमलटारीदेखि प्युठानको मच्छीसम्म जोड्ने 31.8 किलोमिटर सड़क अलपत्र रहेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा निरन्तर अगाडि बढ़छ शासकीय सुधार शीर्षकमा चाँदनी हमालले लेख्नु भएको छ भने 20 अर्ब बचत हुने आकलन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। विद्यालय शिक्षा कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। गणपूरक संख्या नपुग्दा गतिहीन संसदीय समिति शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छापिएको छ भने संसद सेवाको एउटै कानून आवश्यक शीर्षकमा लेखिएको खबर छ। डिजिटल पार्लियामेन्ट प्रणाली संघीय संसद तथा प्रदेश सभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी 9 बुधे सन्देश पत्र जारी गर्दै 11 अन्तर्व्यवस्थापिका सम्मेलन 2083 कैलालीको टीकापुरमा सम्पन्न भएको छ। शनिबार र आइतबार चलेको सम्मेलनले निर्माण र संसदीय कामलाई गति दिन तहगत व्यवस्थापिका बीच सहकार्य अन्तर आबद्धतालाई सूचना प्रविधित्व बनाउन संघीय संसद तथा सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। अर्को खबर भोजमा फालिन्छ 30% भन्दा बढ़ी खाना शीर्षकमा चितवनबाट लेखिएको खबर छ। ग्रामीण क्षेत्रमा फालिएको खाना पशु चौपायाले खाने भए पनि शहरी क्षेत्रमा फालिएको खाना फोहोर मात्र परिवर्तन हुने भनेर उल्लेख गरिएको छ। खानी तथा खनिजबारे ऐनको प्रस्ताव गरिएको बारेमा खबर छापिएको छ। अखाद्य वस्तु बेच्नेलाई कार्यवाही भएको बारेमा पनि खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युद्धविराम सम्झौतापछि इरानले इजरायलमाथि मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रिभोल्युसन गार्डले यो आक्रमण एक हप्तासम्म चल्ने निरन्तरतालाई प्रहार गरेको शुरूआत भएको समेत घोषणा गरेको छ। इजरायली सेनाका अनुसार इरानले प्रहार गरेका मिसाइलहरूलाई देशको उत्तरी क्षेत्रमा आकाशमै नष्ट गरिएको छ। हालसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले लेबनानको राजधानी बेरूत स्थित हिजबुल्लाका केही स्थानमा आक्रमण समेत गरेको छ। यसैबीच लेबनानमा इजरायलले हवाई आक्रमण गर्दा 2 जनाको मृत्यु भएको छ। महिला र बालबालिका सहित 20 जना घाइते भएका छन्। अमेरिकाको मध्यस्थतामा गत साता भएको युद्धविरामपछि इजरायलले बेरूतमा आक्रमण नगर्ने संकेत गरेको थियो। मध्यपूर्वमा बढ़दो तनावका बीच इराक र सिरियाले आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार इराकले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गर्दै सम्पूर्ण उडान सेवाहरू स्थगित भएको जनाइएको हो। त्यस्तै सिरियाली नागरिक उड्डयन प्राधिकरणले पनि दक्षिण हवाई मार्गहरूमा अस्थायी रूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्नुअघि इरानको रोकका सम्पत्ति रिहा नगर्ने बताउनु भएको छ। सम्भावित सम्झौताको एक हिस्साको रूपमा इरानको सम्पत्ति रोकका हटाउन वा इरानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा जिज्ञासा राखिएको थियो, तर वहाँले त्यस्तो बताउनु भएको छ। इरानले रोकका गरिएका अरबौंको सम्पत्तिमाथि रोक लगाउन माग गर्दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
17: साझा खबरमा अब खेल खबर। नेपालले 20 एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज हङकङसँग खेल्दैछ। सिंगापुरमा आइतबार हिजो भएको सेमीफाइनल खेलमा नेपाल र हङकङले आफ्ना प्रतिद्वन्दीलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। अहिलेसम्म यी दुई टोली अपराजित छन्। प्रतियोगिताको पहिलो सेमीफाइनलमा नेपालले ओमानलाई 8 विकेटले हराएको थियो। प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जित्नु भएको छ। तीन स्पर्धा प्रतिस्पर्धा भएको प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाड़ी नेपाल आर्मीका रहेका छन्। पुरूष 73 केजी मुनि फाइनलमा प्रवीणले आयोजकका सुबोध मण्डललाई पराजित गर्नुभयो। पुरूष 100 केजी मुनि फाइनलमा राजुले टाई फोर्स जुडो क्लब भूटानका तान्जिम दोर्जीलाई पनि हराउनु भएको थियो। त्यसै गरी तेस्रो संस्करणको जनकपुर नाथ शाह स्मृति, यसलाई फेरि सुन्नुहोला, तेस्रो संस्करणको जय कुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। माथिल्लो मुल्तानी क्रिकेट मैदानमा हिजो सम्पन्न 2 क्वार्टर फाइनल खेलसँगै अन्तिम 4मा पुग्ने टोलीको टुंगो लागेको हो।
1: सामुदायिक वनमा समावेशी र पारदर्शिताको अभ्यास र आगामी योजना, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो।
1: डिस्क हो, खुशीको कनेक्सन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब सामुदायिक वनमा समावेशी र आत्मनिर्भरताको योजना। नेपालमा अहिले 23,000 भन्दा धेरै सामुदायिक वन छन्। वन क्षेत्रमा सुशासन, समावेशी र स्वरोजगारको अभियान र प्रभावकारिताका बारेमा हामीले सामुदायिक वन उपभोक्ता महासंघ फेकुफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गरेका छौं।
4: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो, गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेएनजी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि गएर काम गर्छौँ।
5: समावेशीकरण
4: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौं। त्यति मात्रै भनेनौ, महिला मात्रै होइन, आदिवासी, जनजाति, दलित, विपन्न, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा, अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौं। नम्बर एक, सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको स्थापना भयो कि प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो, गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेएनजी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि गएर काम गर्छौँ।

0: गरीब दलित विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो। वनले गरेका हरेक गतिविधि, चाहे त्यो पारदर्शिताको कुरामा होस्, चाहे नेतृत्व विकासको कुरामा होस्, हिजो 20 वर्षसम्म स्थानीय सरकार गाविस नभएर निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ संभाग बनेर अगाडि बढ्नु भयो जस्तो सुकै द्वन्दको अवस्थामा। म अध्यक्ष भइसकेपछि मैले 556 वटा पालिकालाई सक्रिय ढंगले अगाडि बढाउने काममा मेरो भूमिका रह्यो। अहिले हाम्रो 556 वटा पालिकामा स्थानीय महासंघ छ, जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ। 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढेको छ, 7 वटा प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ। विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ़नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने, उहाँहरूसँग संवाद गर्ने गरेका छौं। कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने छलफल गर्ने, स्थानीय महासंघ मार्फत हो, जिल्ला महासंघ, प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने वन ऐनमा आएका विषयहरू छन्। कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं। पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ, तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ, कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ, कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ। हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौँ।
1: भन्दा बढी भन्नुभयो नि, अनि 753 सम्म पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्न
0: सम्भव छैन, सम्भव छैन, 753मा पुग्न सम्भव छैन। किन भन्दा वनै छैन, वन क्षेत्रै नभएका कारण, त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको, निजी क्षेत्र छ सबै, तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन। यदि त्यहाँ वन क्षेत्र भयो, त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं, तर त्यो सम्भावना ज्यादै न्यून छ। त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र, जस्तै खोलाको छेउमा हुन सक्छ, त्यसपछि गएर नहरको छेउमा हुन सक्छ, त्यसलाई हामीले कसरी गर्न सक्छौं, बाटोको छेउमा हुन सक्छ, छलफल भइरहेको छ।
1: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्य,
0: यसमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने, अनुकूलनका कार्यक्रमहरू, न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने छलफल चलाउने, र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्वपूर्ण के हो भन्दा, धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले शुरूमा चाहिँ दोलखा, चितवन र गोर्खामा हामीले नेपालमा पहिलो पटक पाइलट प्रोग्राम शुरू गर्यौं। अहिले तराईका 13 जिल्लामा कार्बनको केही पैसा, त्यो आफैमा फेरि पर्याप्त होइन, यस्ता लाभ हो, त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्यान्वयन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौं।
2: फेकोपनका अध्यक्ष ठाकुर भण्डारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: राज्यसभा सभापति लामी छानीको आह्वानमा आज सर्वदलीय बैठक, प्रतिनिधि सभा सञ्चालनबारे टुंगो लगाउन कार्य व्यवस्था समितिमा छलफल हुँदै संसदमा विधेयक नै लैजाने तयारी।
2: साउनदेखि निजामतीलाई पनि स्वास्थ्य बीमामा आबद्ध गराइने। देशभर स्वास्थ्य संस्थामा 1 लाख जनशक्ति आवश्यक। सुदूरपश्चिममा मन्त्री परिषद पुनर्गठन हुँदै
3: अत्यधिक गर्मीका कारण बाँकेका सामुदायिक विद्यालयमा पठन पाठन प्रभावित। कम्बोडियामा रहेका 66 नेपालीलाई 4 दिनभित्र स्वदेश फर्किन ताकेता। 13 जिल्लाका सामुदायिक वनमा कार्बन विशेष कार्यक्रम।
2: इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार। इजरायलका सबै नाका बन्द। मध्य पूर्वको तनावका बीच इराक अनि सिरियाद्वारा हवाई क्षेत्र बन्द गर्ने घोषणा।
3: र विश्व एसियन क्रिकेट छनौटमा नेपालले उपाधिका लागि हङकङसँग खेल्दै अन्नपूर्ण चेस च्याम्पियनशीपको 13 वर्ष उमेर समूहमा मनकामना जोरपाट स्कूल विजयी।
2: साझा खबरको अन्त्यमा कार्टुन। हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री, मन्त्री लगायतले मध्यरातमा लेखेको स्टाटस र त्यसमा गरिएका विभिन्न प्रकारका क्रिया प्रतिक्रियाहरू, र यहाँ दुईजना व्यक्ति जस्ता देखिन्छन् एउटा खुल्ला क्षेत्रमा उभिएर मोबाइलमा केही हेरिराखेका छन्। ती दुई मध्ये एकजनाले केही अलि अनौठो आश्चर्य मानेर हेरिराखेको जस्तो देखाइएको छ। माथि केही भन्दैछन् ती व्यक्ति, माथि यस्तो लेखिएको छ, प्रधानमन्त्रीको नि प्रधानमन्त्री को होला त, त्यत्रो पद छोडेर राजदूत किन बन्ने होला।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार कार्यक्रम युवा चौतारीमा तपाईलाई हार्दिक स्वागत छ म दीपक आचार्य यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम आजैको दिन बेलुका 8 बजेपछि पुनः प्रसारण हुने हुँदै आएको छ युवा चौतारी देशभरिका विभिन्न सामुदायिक रेडियोले पनि प्रसारण गर्छन् भने सीआईएनको युट्यूब च्यानल सीआईएन र फेसबुक सीआईएन खबर टिकटक सीआईएन साझा खबरमा पनि तपाईले सुन्न सक्नुहुन्छ युवा सशक्तिकरण अवसर उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 9 भाग हो आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भएका विभिन्न कार्यवाहीको जानकारी काम कार्यवाहीहरू गतिविधिहरू प्रस्तुत गर्ने र विशेष गरेर राष्ट्रिय युवा परिषदको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सह आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा भएको कार्यक्रमको बारेमा जानकारी दिन गइरहेका छौं राष्ट्रिय युवा परिषदको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सह आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा गएको 18 गते सोमबार सुर्खेतमा कर्णाली प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्ट अप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सिटी हलमा भएको कार्यक्रममा युवाहरू निकै उत्साहित भएका देखिन्थे सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मनमाया ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीका युवाहरूलाई स्वदेशमै रहन मार्ग निर्देश गर्ने किसिमले कार्यक्रमको आयोजना भएको जानकारी दिनुभयो
1: आफ्ना अभियानहरू सञ्चालन गरिरहेको छ भर्खरै पनि राष्ट्रिय युवा परिषदका 10 वर्ष भनेर सानो एउटा पुस्तक पनि वितरण गरिरहनु भएको छ राष्ट्रिय युवा परिषद स्थापना भएदेखि कति वर्ष यसको कार्यविधिहरू बनाउँदा नियमहरू नियमावलीहरू बनाउँदाखेरि नै समय पनि गयो होला र बिस्तारै बिस्तारै यसले एउटा के अभियान सुरु गर्यो भने अब युवाहरू आफ्नै उत्पादनमा कसरी जोडिने कसरी उनीहरू स्वरोजगार हुने भन्ने प्रस्तुत युवाले नै सोच्नुपर्छ र युवाहरू अब उद्यमशीलतामा लाग्नुपर्छ भन्ने एउटा मूल उद्देश्य सहित यो संस्था अगाडि बढिरहेको छ मलाई चाहिँ मेरो अनुभवमा के लाग्छ भने विगत लामो वर्षदेखि हेर्दाखेरि नेपाल सरकारले गरिरहेका कामहरूमा जस्तो हामीले ज्येष्ठ नागरिक महिला लक्षित वर्ग भनिरहँदाखेरि ती कार्यक्रमहरू भइरहँदाखेरि यो 16 वर्ष 18 वर्षदेखि 40 वर्षहरूको युवालाई टार्गेट भएर सरकारले गर्ने धेरै कार्यक्रम अलिक कम भएको हो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ त्यस कार्यक्रमहरूको लागि चाहिँ सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकारहरूले अब आफूले कामहरू गर्दाखेरि चाहिँ उमेर समूहलाई पनि निश्चित गरेर गर्न सक्यौँ भने अझ धेरै युवाले सरकारको पनि भइरहेका कामहरूमा जस्तो गरिने अवसर पनि प्राप्त हुन्छ जस्तो लाग्छ हामीले वीरेन्द्रनगर नगरपालिकामा केही अभ्यासहरू गरेका थियौँ अत्यन्त सफल पनि भएको थियो होइन हामीले यो महिलाहरूलाई अटो रिक्सा सञ्चालनको ट्रेनिङ दिँदै गर्दा अनुदान दिँदै गर्दा बजारमा उहाँहरूलाई ल्याउँदै गर्दाखेरि 40 वर्ष मुनि भनेर राखेका थियौँ यो 25-30 देखि 35 वर्षसम्मको उमेरमा जो रोगी महिलाहरू हुनुहुन्छ उहाँले घरको काम पनि केही गरिसक्नु भएको र केही गरौँ गरौँ भन्ने खालको स्वभाव हुँदै गर्दा त्यस्तो खालको अवसर पायो भने त्यसलाई छिटो छुट गरेर बाहिर आइहाल्ने हुँदो रहेछ त्यो अन्य व्यवसायमा पनि हुन्छ चाहे त्यो हाम्रा धेरै किसिमका व्यवसायहरू हामीले ढाका बुनाइमा देख्यौँ अचार उत्पादनहरूमा होस् अथवा बुटिक ट्रेनिङको कुरा होस् सिलाइ कटाइको कुराहरू यस्ता धेरै उद्यमशीलताका कुरा महिलाहरूलाई कृषिमा प्रविधिमा जोड्ने कुराहरू अहिले युवा महिलाहरूले चाहिँ प्रविधि चलाउन अथवा मेसिनहरू सञ्चालन गरेर खेती किसान गरेर त्यसबाट लाभ लिने प्रयास गरिरहनु भएको छ। त्यस कारणले केही गर्नको लागि केही सुरुवात गर्नुपर्छ। हामीले भनेदेखि सोचेको कि सबै एकैचोटि नहोला, तर बिस्तारै बिस्तारै त्यसले आकार लिँदै गर्छ र यसमा हामी लाग्नुपर्छ भन्ने लाग्छ मलाई। अहिले हामीले नगरपालिकाबाट पछिल्लो अवस्थामा आइटीमा युवाहरूलाई कसरी प्रवेश गराउने भनेर विभिन्न ट्रेनिङहरू खोलिरहेका छौँ होइन। हामीले क्लाउड कम्प्युटिङको तपाईँको डिजिटल मार्केटिङको सफ्टवेयर डेभलपको देखि लिएर अहिले फोटोग्राफी भिडियोग्राफीको ट्रेनिङहरू चलिरहेछ। हामीले चाहिँ त्यो वेबसाइटमा सूचना प्रकाशन गर्यौँ र त्यहाँ देखेर आफ्नै त्यसमा फर्म भरेर आउनुभयो। अब हामीले बिस्तारै के पनि एउटा सूचना प्रदान गर्नुपर्छ युवाहरूलाई अभियानहरूमा भने तपाईँ के गर्न चाहनुहुन्छ त्यसको खोजी आफै गर्नुहोस्। तपाईँलाई कसैले तालिम गर्न आऊ भनेर आउने होइन। मेरो लागि चाहिँ सरकारका संरचनाहरू छन्, त्यो के छ, म डिजिटल मार्केटिङमा अपनाउँछु, त्यो आइटीमा प्रवेश गरेर के गर्न चाहन्छु होइन भन्ने हो भने तपाईँ आफै खोज्न सक्नुपर्छ है। बरु खोज्ने विधि यो हुन्छन् भनेर त्यस्तो खालको कुराहरूमा हामीले अलि जोड दिन सक्यौँ भने स्वयं युवाहरूको चासो त्यसमा हुँदो रहेछ।
0: युवाहरूका लागि रोजगारी सिर्जना गर्नु नगरपालिकाको पनि प्रमुख उद्देश्य भएको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो। कार्यक्रममा युवाहरूले निकै उत्साहप्रद रूपमा प्रदर्शनीमा आफ्ना उत्पादित सामानहरू प्रदर्शन गरेका थिए। कृषि तथा पशुपन्छी फार्म सञ्चालक व्यवसायी रूबी पन्तले यस्ता प्रदर्शनीले आफूहरू जस्ता व्यवसायीलाई उत्प्रेरणा मिलेको र नयाँ युवाहरू व्यवसायमा संलग्न हुन सक्ने बताउनुभयो।
2: मेरोमा सक्छु भनेर पनि तिनीहरूभन्दा तिनीहरूको पछिल्लो समयमा चाहिँ फुल चाहिँ अत्याधिक रूपमा बेच्छु। त्यसपछि चाहिँ मलाई अत्यन्त ठुलो लाग्यो कि यहाँमा मात्रै रहेन त यो किरा पछाडि पनि हामी लगाएर दिन सक्यो भने चाहिँ
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम:
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने:
5: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
7: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
4: यति बेला बिहानको 7:15 अब तपाईँले सुन्न सक्नुहुनेछ ताजा खबरहरूको सङ्गालो साइनो खबर।

0: तथ्य र निष्पक्ष समाचार पश्चिम चितवनको आवाज रेडियो साहिनो 90.8 मेगाहर्ज र साहिनो न्यूज .com बाट एकैसाथ प्रसारण भइरहेको मुख्य समाचारहरूको संगालो बिहान पौने 7 बजेको साहिनो खबरमा पुनः मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरूबाट। समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वदलीय बैठक आज बोलायो। भारतसँग सीमा विवाद सम्वादबाटै समाधान गर्न चाहने परराष्ट्र मन्त्री खनालको भनाई। निजामती अस्पतालको सेवा अब चितवनबाटै। भरतपुर अस्पतालमा उपचार गर्ने कर्मचारीले सहुलियत पाउने। चितवनमा नेपाली सेनाद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक। र एसियाली खेलकुद छनौट क्रिकेट उपाधिका लागि नेपालले आज हङकङसँग खेल्दै।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊं।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: अब खबर विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकन सम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवाद मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। भारत भ्रमणका क्रममा उहाँले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबूत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउनुहुँदै अझै समाधान हुन बाँकी रहेका सीमा र सीमांकनका विषयहरू खुल्ला संवाद र स्थापित द्विपक्षीय संयन्त्र मार्फत अघि बढ़ाइनुपर्ने बताउनु भएको छ। खनालले नेपाल र भारत बीच यस्ता विषय समाधानका लागि विभिन्न संयन्त्रहरू पहिलेदेखि रहेको उल्लेख गर्नुहुँदै प्राविधिक तहको संयुक्त फिल्ड सर्वे टोली अहिले सीमा क्षेत्रमा संयुक्त रूपमा काम गरिरहेको जानकारी समेत दिनुभएको छ। साथै भारतका विदेश मन्त्रीसँग भएको छलफलमा ती सबै संयन्त्रलाई पुनः सक्रिय बनाउन सहमति भएको समेत उहाँले स्पष्ट पार्नु भएको छ। सरकारका काम कार्यवाहीमाथि प्रभावकारी निगरानी बढ़ाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्य सहित नेपाली कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि मन्त्रालयहरूको कार्य सम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार विषयहरूबारे धारणा राखेका थिए। बैठकमा मन्त्री परिषदको निर्णय तथा सरकारका काम कार्यवाहीको नियमित निगरानी गर्ने मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो। साथै राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र सरकारलाई जवाबदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि भएको छ। यसबाहेक बैठकले मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एक पटक अनिवार्य रूपमा बस्ने निर्णय समेत गरेको छ। आवश्यकता र परिस्थिति अनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने समेत जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। उहाँले आज सोमबार बिहान 9 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालय अन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बैठक आह्वान गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराउनु भएको छ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष सभापति सहित दुई सूचनालाई आमन्त्रण गरिएको छ। सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण सहितको अनुरोध प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी गराउनु भएको छ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन्। नेपाली सेनाको श्री नयाँ सबुजगढ़को आयोजना खैरहनी नगरपालिकाको समन्वयन तथा चितवन जिल्लाका विभिन्न अस्पतालहरूको सहकार्यमा खैरहनी नगरपालिका चार चैनपुर स्थित नेपाल राष्ट्रिय भूपुष सैनिक संघ क्षेत्र नम्बर एक इकाई नम्बर तीन कंकाली पिकनिक परिसरमा एक दिने वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ग्रामीण भेगका सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संचालन गरिएको उक्त शिविरमा विशेष चिकित्सकहरूले विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए। शिविरमा श्री नयाँ सबुजगढ़का गणपति प्रमुख सेनानी सुदीप कुमार तामाङ, गढ़का ज्येष्ठ सेनानी डाक्टर अधिकृत पदिक तथा अन्य दर्जा सैनिक एनसीसी अल्मुनाई सदस्यहरू, विशेष गैर सैनिक चिकित्सक तथा चितवन जिल्ला भोपुर सैनिक संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। शिविरमा जनरल फिजिसियन, छाला रोग, स्त्री रोग, हाड जोर्नी तथा नशा रोग र मधुमेह सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणपछि बिरामीहरूलाई आवश्यकता अनुसार निशुल्क औषधि समेत वितरण गरिएको नेपाली सेनाले जनाएको छ। आर्थिक अभाव तथा स्वास्थ्य चेतनाको कमीका कारण समयमै उपचार पाउन नसकेका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरबाट खैरहनी नगरपालिकाका 280 महिला र 133 पुरूष गरी कुल 413 जना लाभान्वित भएका थिए। निजामती कर्मचारीले स्वास्थ्य उपचारको लागि काठमाडौँकै निजामती कर्मचारी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले प्रदेश स्तरमै उक्त अस्पतालको सेवा विस्तार गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजदेखि नै लागू हुने गरी विभिन्न प्रदेश अस्पतालहरूबाट कर्मचारीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो। सेवा प्रदानका लागि भद्र अस्पतालसँग सम्झौता भएको प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट मेसु विश्व बन्द गालेले जानकारी गराउनु भएको छ। अब भद्र अस्पतालबाट कार्ड भएका कर्मचारीहरूले सिभिल अस्पतालले दिने सरहकै सेवा प्रदान गर्ने उहाँले बताउनु भएको छ। सरकारले बागमती प्रदेशका लागि भद्र अस्पताल र मधेस प्रदेशका लागि वीरगंज स्थित नारायणी अस्पतालसँग सम्झौता गरेको हो। सामान्य प्रशासन मन्त्री प्रतिमा रावलका अनुसार काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारको सहजताका लागि यो नीति ल्याइएको हो। साहित्य चौतारी नेपाल बागमती प्रदेश शाखाको आयोजनामा साहित्य भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। नारायणी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा शाखा अध्यक्ष मिरा तिमेल सिन्हाको अध्यक्षतामा रहेको थियो भने संस्थाका सचिव मदन काफेले भने कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो। कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार गीता भण्डारी रहनु भएको थियो। कार्यक्रममा विभिन्न साहित्यिक तथा सामाजिक संघ संस्थासँग आबद्ध साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साहित्यिक वातावरणमा सम्पन्न कार्यक्रमले साहित्य प्रेमीहरूबीच सिर्जना आदान प्रदान अनुभव साटा साथ तथा साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ। नेपालमा जलन उपचारको अवस्था र चुनौती विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। रोटरी डिस्ट्रिक्ट 3292 नेपाल र भूटान रिजन 6 अन्तर्गतका रोटरी क्लबहरू रोट्याक्स क्लब अफ भरतपुर र रोट्याक्स क्लब अफ चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा भने किर्तिपुर अस्पताल स्थित जलन प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका वरिष्ठ कन्सल्टेन्ट प्राध्यापक डा शंकर मान राईको प्रमुख स्रोत व्यक्तिको रूपमा आफ्नो प्रस्तुति दिनुभएको थियो। डाक्टर राईले जलनका कारण चोटको प्रकृति र प्राथमिक उपचारका विधिहरूबारे प्रकाश पार्नुहुँदै नेपालको उपचार अवस्था र पश्चिमी देशहरूको अवस्थाबीचको तुलनामा विश्लेषण समेत गर्नुभएको थियो। उहाँले नेपालमा जलन उपचारलाई अझ प्रभावकारी बनाउन सामाजिक सरकारवालाहरूको एकीकृत सहयोग र हातेमालोको अपरिहार्यतामा जोड़ दिनुभएको थियो। त्यसै गरी कार्यक्रममा बोल्नुहुँदै रोटरी डिस्ट्रिक्ट 3292 का डिस्ट्रिक्ट गवर्नर नोमिनी रोटी रिएन प्राध्यापक डाक्टर आईपी ढकालले जलन उपचारको क्षेत्रमा बहुक्षेत्रीय सहकारीको खाँचो औल्याउनु भएको थियो। आज सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। मध्य प्रदेश लगायत बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साहिनो खबरमा अब विदेशको खबर। विश्वभर महिलाहरूले पुरूषको तुलनामा झण्डै 25% बढ़ी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। म्याकिन्से हेल्थ इन्स्टिच्यूट र विश्व आर्थिक मंचले 20 भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ। अध्ययनका अनुसार महिला र पुरूष बीचको यो स्वास्थ्य अन्तरको 34% हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो। यो स्वस्थ समय अन्तरका कारण हरेक वर्ष विश्वभर 75 करोड़ भन्दा बढ़ी जीवनकाल खराब स्वास्थ्य वा असमयको मृत्युमा गुम्ने गरेको छ। अध्ययनले महिलाको स्वास्थ्य सुधार गर्नु केवल मानवीय आवश्यकता मात्र नभई सामाजिक र आर्थिक समृद्धिका लागि पनि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेको छ। यसले आधी अत्याधिक वर्षा आधीबाट उत्पन्न समुद्री भित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्दछ। पूर्वी चीनको सान्डोङ प्रशान्त छिङदाओमा चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया संचार माध्यमहरूले जनाएको छ। नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङसँग खेल्ने भएको छ। आइतबार भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यस्तै हिजो भएको पहिलो सेमी फाइनलमा ओमनलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगिसकेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमनले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमन 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भएको थियो। अब मलेसिया र ओमनले आज तेस्रो स्थानको लागि खेल्नेछ भने आज नै नेपाल र हङकङ बीचको फाइनल खेल पनि हुने भएको छ। बिहान 7:45 साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वदलीय बैठक आज बोलायो। भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहने परराष्ट्र मन्त्री खनालको भनाई। निजामती अस्पतालको सेवा अब चितवनबाटै। भरतपुर अस्पतालमा उपचार गर्ने कर्मचारीले सहुलियत पाउने। चितवनमा नेपाली सेनाद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक। र एसियाली खेलकुद छनौट क्रिकेट उपाधिका लागि नेपालले आज हङकङसँग खेल्दै यसका साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज डट कमबाट एकैसाथ प्रसारण भइरहेको बिहान 7:45 साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी विश्वनिधि अर्याललाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पूनम मगर विदा हुन्छु। नमस्कार। साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। It's 7 AM।
2: सूचना संगीत र मनोरञ्जनको अटूट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पुग्ने?
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98-450-82-997,
5: 98-550-10-997।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
7: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-455-20-454। इमेल lok.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
8: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
8: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक्स सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर 20 चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98-454-049-56।
10: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
11: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
10: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
11: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
10: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
11: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
10: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

सर्वे ग्रह शान्तिकरा भवन्तु सर्वे ग्रह शान्तिकरा भवन्तु देय सदा सवृतिमण्डल मध्यवर्ती नारायण सरसिदा सरसन्निविष्ट केयूरवान्मकर कुण्डलवान् किरीटी हरि हिरणमय वपुर्धृत शङ्ख चक्र हरि हिरणमय वपुर्धृत शङ्ख चक्र प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा. कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधरि आज पनि उपस्थित भइसकेका छु. म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी. कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल. राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं. पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदशका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं. 9845175223 र 9805275223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं. कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ. आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउनेछौ. र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ. हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 मेगाहर्ज दोली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज चिरिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ. भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्. म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु. आजको तिथिमिति अनि पञ्चाङ्ग

राजनीति 2083 साल जेठ महिनाको आज 25 गते, तदनुसार इसवीसन 2026 जुन 8 तारिक, सकसम वर्ष 1948, नेपाल सम्बत 1146, अनलागा रोद्र नामक संवत्सर उत्तरायण गृह मरेतो, आज सोमबार रहेको छ अधिक ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, अष्टमी तिथि रहेको छ, अष्टमी तिथि रहेको छ, 22 गरी 27 बेला रहेको छ, नक्षत्रमा रहेको छ पूर्व भाद्रपद नक्षत्र रहेको छ, 60 घडी रहेको छ, योगमा रहेको छ विशेष गरी विष्कुम्भ योग रहेको छ, 2 घडी 14 पला, यानि कि बिहानको 6:30 विष्कुम्भ योग रहेको थियो भने अहिले यतिखेर प्रीतियोग रहेको छ, प्रीतियोग रहेको छ 58 घडी 38 पला रहेको छ, करणमा रहेको छ बालावास करण रहेको छ 13 घडी 7 पला, यानि कि बिहानको 10:24 तदुपरान्त कौलवास करण रहनेछ, चन्द्रमा कुम्भ राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज मूर्छला योग रहेको छ, आज बिहान सूर्योदय 5:10 भयो भने सन्त सूर्यास्त 6:57 हुनेछ र आजको दिनमा घडी 13:47 पला रहनेछ, दिन विशेष रहेको छ, आज पञ्चक अष्टमी व्रत गोरखकाली पूजा भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने विशेष गरी गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछु। आजको अशुभ समय यानि कि आजको काल समय रहेको छ, काल बेला रहेको छ बिहानको 6:51-24 बिहानको 8:35-14 आज काल बेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 8:36-14 बिहानको 10:19-4 आज शुभ बेला रहेको छ। लाभ बेला रहेको छ दिउँसोको 3:30-34 साँझको 5:14-24 लाभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ। पूर्व भाद्रको प्रथम चरण नाम आउँछ सेवन्त भनेर नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक सघन जुट्दै जानेछन् भने आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिले गरिएका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्टुपुरे रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापार र फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनैको लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन लामो समयदेखि प्रतीक्षा गरेको काम सम्पादन हुँदैछन्। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिन्छ। नामदामी नाम प्रतीक्षा कमाउने बेला रहेको छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्दै जाँदैछ। कीर्तिमानी काम बन्नाले मूल्यवान वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बढाउने समय पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन काम थाल्न समय लागे पनि सम्भावना खोजी गरे हुने समय रहेको छ। शुभ चिन्तकको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापार पनि सेवागृहहरूको मन जित्ने प्रयत्न गर्नुहोला। आजको मेहनतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पनि पछि परिन्छ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्ने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन खानपानको असावधानले स्वास्थ्यले हानि गर्न सक्छ। काम बिग्रने भएर सताउनेछ भने निन उपलब्धि र चित्त बुझाउनु पर्ला। गोपनीयता बाहिरले समस्या आइपर्ला। आमदामी रोकिनले केही योजना पनि रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तु सम्बन्धी गुम्न सक्छ। कामको चापले पनि केही तनाव बढाउन सकिने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आराम तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँग दिन रमाइलो गरी बित्दै जाँदैछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनसँग साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समय सहज बनाउन सकिन्छ। व्यापार पेसामा पनि फाइदा हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निरगता आउनेछ। विशेष उपहार समेत प्राप्त हुन सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन साहसिक काम गरेर अरूको मन जित्न सकिन्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्दै जानेछन्। रोकिया काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यवसायिक काममा राम्रो फड्को मार्न सकिन्छ। उद्योग तथा व्यापार प्रशस्त फाइदा हुनेछ। कामको उच्च मूल्याङ्कन हुँदै जानेछन् भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन पनि ल्याउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन परिस्थिति वा सीता काममा विलम्ब हुन सक्छ। अवश्यले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुत्नु पर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि पर्ने सम्भावना रहेको छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बिहोर्नु पर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन परिवारमा असमझदारी देखेला, साथीभाइले पनि नदिन सक्छन्, अरूको फाइदाको लागि उपयोग भइला, साझेदारीमा देखिने समस्याले सम्झौताहरू भङ्ग हुन सक्छ, काम बिग्रने डरले सताइरहनेछ, पशुधन र जमिनबाट सामान्य लाभ भने उठाउन सकिन्छ, तर विश्वमा दिएको वचनले समस्या निम्त्याउन सक्छ, महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्दा नै राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ, मिहिनेतले दिगो फाइदा दिलाउनेछन्, प्रतिस्पर्धीहरूले हार खानेछन्, परिश्रम परे पनि समय निकै फलदायी रहनेछ, सहयोगीहरूले राम्रो साथ दिनेछन्, रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ, उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, मिहिनेतले दिगो फाइदा उठाउन सकिन्छ भने गरिएका कर्मको उचित प्रतिफल पनि प्राप्त हुने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन बोलीको गलत अर्थ लाग्नुले मान सम्मानमा आघात पुग्नेछ, विचार सम्प्रेषण गर्नु अघि राम्रा विचार पुर्याउनु होला, परिश्रम र श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ, आफ्नो कमजोरको फाइदा अरूले उठाउन सक्छन्, वाद विवाद अधिकार र कटौती गराउने हुँदा उपलब्धिको लागि समय प्रतिष्ठा गर्नु पर्ला, शोकले खर्च बढाउनेछ, काममा केही उल्झन आउन पनि सक्ने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिवेश उल्लासमय रहनेछ भने जीवनशैली व्यस्तता रहनेछ, प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ, बिछोडीका आफन्तजनसँग भेटघाट हुनेछ तर लोकतर्का लागि फजुल खर्च हुन सक्छ, सुमधुर सम्बन्धको लागि विशेष ध्यान पुर्याउनु होला, स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ, अवसर पाइन्छ तर अध्यावधिक ज्ञानको अभावले काममा पछि परिने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नाले अर्थभाव देखा पर्न सक्छ, आफ्नो स्वामित्वका वस्तुमा अरूले दावी गर्न सक्छन्, सापटे दिने बानीले पनि समस्या निम्त्याउन सक्छ, आफ्ना बारे टाढिनु पर्ने परिस्थिति आउन सक्छ, अवस्थाको लागि निकै दौडुप गर्नु पर्ला, समय दिन नसक्दा बन्न लागेको काम पनि बिग्रिन सक्छ, समयमा होस नपुग्नाले व्यवहार पछि परेला, टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्ने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैनन्।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

छोटो विक्रमपति पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले गराइसकेका छौ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौ 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष जानकारी पनि हामी गराउन हामीले जानकारी पनि गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्य

0: गते अनि समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँले पनि फोन गर्न चाहनुहुन्छ भने सम्पर्क भने गर्नुहोस्। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले एकदम कन्फर्म गरेर फोन गर्नुभयो भने सजिलो हुन्छ, नभए धेरै मिहिनेत गरेर फोन गर्नुहुन्छ अनि साल महिना गते र समय थाहा भएन भने फोन गरेको बेकार हुनेछ। त्यही भएर साल महिना गते र समयको विषयमा जानकारी तपाईँले प्रष्ट रूपमा लेखेर राख्नुहोस्, फोन गर्नुहोस्। प्रश्नहरू के सोध्न मन लागेको छ कापीमा लेखेर राख्नुहोस्, तपाईँलाई सजिलो हुन्छ। नभए जुन प्रश्न सोध्नु पर्ने थियो त्यही प्रश्न सोध्न बिर्सिनुहुन्छ तपाईँहरूले। त्यो भएर कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा धारकेबाट रामबहादुर गुरुङ बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको भान्जाको बारेमा। अनि कार्यक्रम कतिको सुन्नुहुन्छ? गोर्खा धारकेतिर सुनिराख्नुहुन्छ? दिनदिनै सुन्नुहुन्छ कि आज मात्रै सुन्नु भएको हो? सुनिराख्नु भएको छ। जन्ममिति भन्नुहोस् त, भान्जाको कति हो? सर माघको 17 गते। के बार पर्छ? जन्म समय भन्नुहोस् त कति हो? बिहानको 8 बजे हो। जन्म कुन जिल्ला भएको? गोर्खा जिल्लामै भएको जन्म। ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आयनमा श्रीमती रामानुजा आयन महा 2069 साल माघ कृष्ण पक्षको बुधबार तृतीया तिथिको जन्म, सिंह राशि पर्छ, पूर्व फाल्गुनीको तेस्रो चरण नाम आउँदो रहेछ। विशेष गरी टीबाट टीका कुमार अथवा टीकाराम भन्ने नाम आउँछ। मध्यनारी नरगण परेको छ, बाबुको घातकमा परेको छ। तिथिहरू चाहिँ तृतीया अष्टमी त्रयोदशी, शनिबार घातक, मूल नक्षत्र घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक छ है। दशा भाग्य ग्रह असाध्यै राम्रो ग्रहहरू छ, माङ्गलिक परेका छन्, छिट्टो रिसाउने झ्वाकी स्वभावका छन्, हो कि होइन? पढाइमा अलिकति बाधा र अलिकति रोकआउट आउने ग्रह छ। पढाइमा रुचिहरू कम हुन्छ। बाबुलाई टाउकोमा चोटपटक लाग्ने, टाउकोमा निधारमा खत हुने, चोटपटक लडेर ढुङ्गाबाट अथवा काठबाट लडेर चोट लाग्ने ग्रहहरू परेको छ, अलिकति सावधान हुनुपर्छ। बाबुले फलाम सम्बन्धी कारोबार राम्रो, पछि गएर आर्मी पुलिसमा भर्ती हुनको लागि पनि राम्रो, सरकारी क्षेत्र राम्रो, ठिक छ ग्रह, त्यस्तो नराम्रो छैन। समस्या जिज्ञासा के छ भन्नुहोस् त? हजुर ठिकै छ, ग्रहको शान्ति गर्नुपर्छ। ग्रह शान्ति गरिदिनु भयो भने ठिकै हुन्छ, त्यस्तो चिन्ता गर्नु पर्दैन, राम्रै छ है।
1: विदेशलाई
0: एकदमै राम्रो छ, ठिक छ। अहिले सङ्कटा ग्रह चल्या छ, शान्ति गर्नुपर्छ है।
1: सरकारी जागिर
0: ठिक छ, अघि भनिसकेँ त मैले, सरकारी जागिर राम्रो छ, अलि छिटो रिसाउने स्वभावको छ, झ्वाकी स्वभावको छ, आर्मी पुलिसमा भर्ती हुन राम्रो छ, दाजुभाइ नफाप्ने ग्रह परेको छ है, बाबुलाई दाजुभाइ नफाप्ने ग्रहहरू परेको छ। विवाह बारीमा माङ्गलिक कन्या खोजेर विवाह गर्नुपर्छ, जुराएर विवाह गर्नुपर्छ, प्रेम विवाह गर्न हुँदैन। मंगलबारको दिन व्रत बस्न सकिन्छ भने व्रत बस्ने, नभए चोखो खाने, लसुन प्याज मासु अन्डाहरू नखाने, चाउचाउहरू नखाने है, त्यो गर्नुभयो भने राम्रो भइहाल्छ, चिन्ता लिनै पर्दैन, ठिक छ नि त्यसपछि त है त हुन्छ हुन्छ। फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो, गोर्खाबाट फोन गर्नुभएको थियो, उहाँले आफ्नो भान्जाको विषयमा हेराएर गइसक्नु

0: भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। काम्रोको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: राधे राधे गुरु।
0: राधे राधे, काम्रोको बोल्दै हुनुहुन्छ।
1: म धादिङ ज्वालामुखी चार धेलाबाट घरमा बोलेको।
0: धादिङ ज्वालामुखी चारबाट कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोराको बारेमा।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले?
1: मजाले सुन्छु।
0: दैनिक सुन्नुहुन्छ?
1: हजुर हजुर।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2073
0: साल। 2073
1: साल, दुईको महिना।
0: दुईको महिना भनेको जेठको महिना।
1: जेठको महिना 15 गते।
0: हजुर, के बार पर्छ?
1: सोमबार।
0: मिलेन त जन्ममिति?
1: हजुर,
0: जन्ममिति मिलेन तपाईँको छोराको।
1: मिलेन।
0: 2073 साल जेठको 15 गते अनि कहाँ सोमबार पर्छ त? त्यही त मिलेन। तपाईँको छोराको जन्ममिति नि 73 साल होइन 74 साल हो।
1: म कन्फ्युज भएर कि के हो त्यसो भए 73 साल भनेको अब अहिले दाजुको अहिले 10 लाग्यो कि?
0: त्यही त
1: भनेको जन्मदेवतामा चाहिँ
0: अनि 74 साल के हो त? अनि कता 74 सालमा भयो हुँदैन?
1: म चाहिँ कन्फ्युज भइरहेको कि आमा भएर पनि थाहा नभएको जस्तो
0: बर्बाद भएछ नि त।
1: दुईको महिना 15 गते अनि सोमबार है।
0: हजुर,
1: अनि 656 बिहामा।
0: ए, अनि चिना बनाउनु भयो छोराको?
1: हजुर,
0: चिना बनाउनु भयो? चिना
1: बनाएको छैन।
0: अनि अब अहिले 73 भन्ने, कहिले 74 भन्ने, अब अहिले जाँदाखेरि 72 भन्ने। अनि चिना त बनाइदिनु पर्यो नि त, बनाइदिनु पर्यो न। बिर्से भने पछि के गर्नुहुन्छ? बिहानको 6:56 हो।
1: हजुर हजुर।
0: जन्म कुन जिल्लामा भएको हो?
1: धादिङ हस्पिटलमा।
0: धादिङ हस्पिटलमा हो। ल सुन्नुहोस् ध्यान दिएर है। 2074 साल जेठ शुक्ल पक्षको सोमबार चौथी तिथिमा जन्म, मिथुन राशि। नाम आउँदो रहेछ कोबाट, नाम आउँदो रहेछ कोमल भन्ने है बाबुको। आज दिनाले देवगण परेको छ। नराम्रोमा के नाम राख्नु भएको थियो गुरुबाले?
1: नराम्रोमा त खोइ बाबाट
0: बाबाट आउँदैन, नाम आउँछ कोबाट नाम आउँछ है। आज दिनाले देवगण परेको छ, राशि मिथुन राशि पर्छ है। अलिकति बाबुको कुण्डली राम्रो देखिन्छ यहाँबाट हेर्दा, राम्रो नराम्रो दुवै छन्। घातक तिथि द्वितीया सप्तमी द्वादशी हो, सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा बाबुलाई धनु राशि घातक हुन्छ। कुण्डली राम्रो छ नराम्रो छैन, चलाक चतुर छन्, पढाइमा फिटिक्कै मन नजाने ग्रह छ, सरकारी जागिर एकदम राम्रो छ, दाजुभाइमा ग्रह मिल्दैन, अलिकति पितृदोष परेको देखियो क्या यहाँबाट।
1: अनि
0: हजुर पितृदोष परेको छ है तपाईँको छोरालाई। अनि माङ्गलिक पनि परेका छन्, लग्नेश माङ्गलिक, अलिक छिटो छिटो रिसाउने स्वभावको पनि हुन्छन्। महालक्ष्मी योगमा जन्म भएको छ, एकदम राम्रो कुण्डली हो, नराम्रो होइन। पितृदोषले गर्दाखेरि काममा कार्यमा रोकावट बाधाहरू आउने होइन, पढेका कुराहरू दिमागमा नरहने नटिक्ने है, यस्तो ग्रहहरू छ। अब बाबुलाई शनि र अर्को भद्रिका ग्रह चल्न खोज्दैछ बाबुको, अलिक विशेष तपाईँले ख्याल गर्नुपर्ने कुराहरू आउँदैछ है। शनि भन्ने ग्रह चल्दैछ भनेको कस्तो कुरा नबुझ्नु भएको यति मजाले बोल्दाखेरि पनि? तपाईँको छोरालाई शनि भन्ने ग्रह चल्दैछ, शनि भन्ने ग्रह थाहा छ? ग्रह बारेमा थाहै छैन केही पनि। अनि शनि भन्ने ग्रह चल्दैछ, शनि भन्ने ग्रह नराम्रो ग्रह हो। भद्रिका भन्ने ग्रह चल्दैछ, भद्रिका भन्ने ग्रह पनि नराम्रो हो। महालक्ष्मी योगमा जन्म भएको यो राम्रो हो, पितृदोष परेको नराम्रो हो। बुझ्नुभयो?
1: हजुर हजुर दिदी।
0: अनि अरू के सोध्न मन लागेको छ छोराको बारेमा भन्नुहोस् त।
1: अनि के गर्नु पर्थ्यो त नि अब पितृदोषलाई? बरु
0: पितृदोषको लागि रत्न कवच पाउँछ हामीसँग, हो त्यो रत्न कवच लाउनु पर्छ बाबुले। अब रत्न कवच अर्डर गर्नको लागि चाहिँ अहिले बिहान 10 बजेपछि फोन गर्नु यही नम्बरमा, अर्डर गर्नुभयो भने म बनाएर पठाइदिन्छु, लगाइदिनुहोस्। लगाइदिनु भयो भने रिसाउँदैन, एकरो हुँदैन, जिद्दी हुँदैन, पढाइमा रुचि भइरहने, पढिराख्ने, पढ्यो भने पनि दिमागमा टिक्ने, अडिने, स्मरण शक्ति बलियो हुने हुन्छ, बुझ्नुभयो? हो त्यस्तो ग्रहहरू परेको छ तपाईँको र तपाईँको श्रीमानको पनि ग्रह मिल्दैन फिटिक्कै, हो यो यो होइन। अब यसो तपाईँको र तपाईँको श्रीमानको पनि ग्रह नमिल्ने ग्रहहरू परेको छ, श्रीमानको दुई विवाह हुने ग्रह परेको छ तपाईँको श्रीमानको छोराको पनि देखिएको, त्यो कुरा सबैको देखिँदैन, कसैको देखिन्छ होइन, त्यो देखिएको छ। अलिकति विशेष ख्याल गर्नु होला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ। तपाईँको श्रीमानसँग कति ग्रह मिल्छ? अलिअलि त नौ, जसको पनि मिल्दैन नि, धेरै मिल्दैन कि अलिअलि मिल्दैन तपाईँहरूको? अलिअलि मिल्दैन कि धेरै मिल्दैन भनेर सोधेको क्या?
1: धेरै भनेर धेरै पनि होइन, अब कुनै बेला परि पनि हाल्यो, फेरि अब त्यस्तै हुन्छ नि, टाढा टाढो हो नि, अनि फेरि कुरा हो नि, त्यस्तै हुँदैन।
0: विवाह गर्दा नजुराइकन विवाह गर्नु भएको होइन, त्यही भएर यस्तो भएको। अब यसको लागि रत्न कवच लाउनुपर्छ माङ्गलिकको, अब को माङ्गलिक हुनुहुन्छ त्यो हेर्नुपर्छ, विवाह जुराउनु पर्छ, बल्ल राम्रो हुन्छ, नभए कमाएको धन बचत हुँदैन, पैसाहरू बचत हुँदैन, धन नासिन्छ, कमाउनुहुन्छ 1000 दिनको 1200 खर्च हुन्छ होइन, हो त्यस्तो हुन्छ। श्रीमान श्रीमतीको ग्रह मिलेन भने उन्नति राम्रो, प्रगति राम्रो हुँदैन, उन्नति राम्रो हुँदैन, घर घरेलु जोड्न सकिँदैन, जोड्यो भने पनि घाटा लाग्ने, नोक्सान हुने, यस्तो हुन्छ समस्या है, त्यो भएर अलिकति विचार गर्नु होला। अरू त्यस्तो नराम्रो छैन, अरू त सबै कुरा राम्रै देखिन्छ है। हुन्छ, अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा केही छोराको बारेमा?
1: दाजुभाइको बेरा पनि नमिल्नु भन्नुभएको
0: हो? मिल्दैन त।
1: अनि बाबामामीसँग सम्बन्ध?
0: बाबामामीसँग सम्बन्ध ठिकै छन्, नराम्रो छैन, पितृदोष परेको छ। यो पितृदोषको चाहिँ रत्न कवच लगाइदिइहाल्नु तुरुन्तै, जति छिटो लगाउनुहुन्छ उति धेरै तपाईँलाई पनि राम्रो, छोरालाई पनि राम्रो हुन्छ है। तपाईँको घरमा परिवारमा कसैको अकाल मृत्यु भएको छ, कोही बित्नु भएको छ अकालमै, काल नआइकन के त्यतिकै, कोही हराएको हराए, कोही साना बच्चामा कोही बितेको, कोही त्यस्तो छ? र सोध्नुहोस् तपाईँको नन्द आमाजु देवबार जेठाजु कोही हुनुहुन्छ भने सोध्नुहोस् है, सासु ससुरालाई थाहा हुन्छ। त्यस्तो छ भने दिउँसो फोन गर्नुहोस्, त्यसको उपाय पनि भनौँला म है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। राधे राधे। उहाँले फोन गर्नु भएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको उहाँले चाहिँ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा। तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको बारेमा, ग्रह अनि भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनु होला, र मसँग तपाईँले प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। नमस्ते, कहाँको बोल्दै हुनुहुन्छ? धादिङबाट बोल्दै हुनुहुन्छ। कहाँ बसेर बोल्दै हुनुहुन्छ? तपाईँको आवाज राम्रो आएको छैन त। कहाँ हुनुहुन्छ? घरभित्र हुनुहुन्छ कि घर बाहिर हुनुहुन्छ कि? ल, बाहिर दिदी हुनुहुन्छ तुरुन्तै, अनि अलिक चर्को स्वरले बोल्नुहोस् है। ल, बोल्नुहोस् त। हजुर, घर बाहिर आउनुभयो तपाईँ? ल अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त? आफ्नै विषयमा तपाईँको शुभ नाम भन्नुहोस् त।
1: हजुर
0: सङ्गीता रेग्मी। भन्नु तपाईँको जन्ममिति कति हो?
1: 2058।
0: चारको महिना 28 गते। समय भन्नु? साढे आठदेखि
1: साढे नौ।
0: धेरै फरकको रहेछ त, मिल्दैन हेर्नलाई। त्यही त, धेरै फरक पर्दैछ त हेर्न। मैले बोलेको कुरा ठ्याक्कै ठ्याक्कै मिल्दैन, मिल्न खाएन भने फेरि गुरुले भन्ने कुरा मिल्दो रहेछ भन्नु होला। के बार पर्छ तपाईँको जन्मवार चाहिँ? के बार पर्छ? राशि के आउँछ तपाईँको? राशि पनि कबाट आउँछ? राशि के राशि हो कबाट आउने? कन्या हो कि कर्कट हो कि के राशि हो त? तपाईँको 2058 साल भाद्र कृष्ण पक्षको नवमी तिथिमा जन्म, तपाईँको जन्मवार चाहिँ आइतबार पर्दो रहेछ। वृष राशि, कृतिकाको दोस्रो चरण, नाम आउँछ इन्दिरा, नाम आउँछ तपाईँको इन्दिरा, नाम आउँछ वृष राशि पर्छ। कबाट होइन राशि आउने, वृषबाट आउँछ वृष राशि। अनि छिटो रिसाउनुहुन्छ तपाईँ, जिती जिती घमण्डी घमण्डी खालको हुनुहुन्छ, पढ्न छोडिसक्नुभयो कि पढ्दै हुनुहुन्छ? मन लाग्दैन। अनि विवाह हुने ग्रह पठाएको छ, प्रेम हुने असफल हुन्छ, प्रेममा धोका खाने ग्रह पनि पठाएको छ। खानुभयो धोका? त्यही त, अनि धोका खानुभयो? खानुभयो नि प्रेममा? छैन, प्रेम गरेर विवाह गर्नु भएको कि माघी विवाह गर्नु भएको? माघी विवाह गर्नु भएको। अहिले को को हुनुहुन्छ त्यहाँ तपाईँहरू? सबैजना हुनुहुन्छ। तपाईँको अब यो जन्ममिति नै मिलेन नानी है, ठ्याक्कै जन्ममिति मिल्यो भने बल्ल मिल खान्छ, नभए खाँदैन। अहिले कतिको रिसाउनुहुन्छ? ठिकै कि धेरै धेरै रिसाउने, एकदम मनमा नकारात्मक ऊर्जाहरू आउने है, अरूप्रति विश्वास गरि नहाल्ने, शङ्का गर्ने बानी तपाईँको धेरै देखिन्छ यहाँबाट हेर्दा। त्यस्तो छ र हल्का? खै तपाईँको जन्ममिति नै कन्फ्युज हुनुभयो तपाईँ, म पनि कन्फ्युज भएँ कि। जन्ममिति ठ्याक्कै यो गुरुबा मेरो भन्नुभएको भए हुन्थ्यो, अब केही थाहै रहन्छ तपाईँलाई। मम्मी बाबासँग सोध्नुहोस् न एकचोटि, मम्मी बाबा थाहा हुन्छ नि के बार हो राशि के हो। अनि जन्ममिति चाहिँ यही हो जुन भन्नुभएको छ मलाई तपाईँ, यही हो जन्ममिति ठ्याक्कै? जन्माष्टमीको दिन भन्नुभएको छ? हजुर हजुर, त्यो त ठिक छ, त्यो त मिलेको छ। तपाईँको कुण्डली यही हो नानी, पढाइमा रोकावट आउने, पढाइमा जुन पढेको नपढेको अर्थ नहुने, गुरु चन्द्र योग परेको छ, चन्द्रमा विष योग परेको छ, माङ्गलिक पढ्नु भएको छ है, यसको लागि चाहिँ तपाईँले विशेष सावधान रहनु। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ, विवाह नजुराइकन नहेराइकन विवाह गर्नु भएको रहेछ भने विवाहमा दाम्पत्यमा असफल हुने ग्रहहरू छ तपाईँको लागि चाहिँ। माङ्गलिक पढ्नु भएको छ तपाईँ, माङ्गलिकको दोषको शान्ति गर्नुपर्छ। यो माङ्गलिकले गर्दा श्रीमानलाई कमाईमा दाम्पत्यमा उन्नति प्रगतिमा पनि बाधा आउँछ। माङ्गलिकको रत्न कवच लाउनु, मंगलबारको दिन व्रत बस्नु, चोखो खानुहोस्, पूर्णिमाको दिन व्रत बस्नु, अनि एकादशीको दिन व्रत बस्नु, यति काम गर्नुभयो भने तपाईँलाई लगभग लगभग 40-50% राम्रो हुँदै जान्छ। भगवत लाउनु भयो भने 70-80% राम्रो हुन्छ, समस्या आउँदैन है। पूर्णिमाको दिन व्रत बस्नुहोस्, खुट्टामा पाउजु लाउनुहोस्, चाँदीको पाउजु गराएर खुट्टामा लाउनुहोस्। मङ्गलबारको दिन पनि सक्नुहुन्छ व्रत, नसके चोखो खाने शुद्ध लक्ष्मी पूजा, मासु नखाने है। अनि एकादशीको दिन अन्न नखाने, व्रत बस्ने, विष्णुको पूजाहरू गर्ने, यति कामहरू तपाईँले गर्नुपर्छ, त्यसपछि तपाईँको राई अलिकति राम्रो हुन्छ कि भन्ने हो। रिसाउनु भएन, तपाईँ छिटो रिसाउनुहुन्छ, एकरो स्वभावको अलि घमण्डी स्वभावकी हुनुहुन्छ, त्यो चाहिँ तपाईँको परिवारले थाहा हुन्छ, तपाईँलाई थाहा हुँदैन त्यो कुराहरू चाहिँ। अरू त नराम्रो छैन, ठिकै छ कुराहरू चाहिँ है। कति वर्ष सम्मको विवाह गर्नुभएको तपाईँले?
1: 8-9 वर्ष
0: भयो। श्रीमानसँग सम्बन्ध कस्तो छ तपाईँको? राम्रो छ, मिल्छ ग्रहहरू, विचार मिल्छ, राम्रै छ। श्रीमानको जन्ममिति र जन्म समय थाहा छ? थाहा छ भने थाहा छ भनौँ, नभए थाहा छैन भनौँ न, फर्क बोलौँ न। हजुर, समय थाहा छ तपाईँलाई? बिहान 9 बजे भन्नुभएको छ। जन्ममिति भन्नु त कति हो? 2046 साल,
1: वैशाखको
0: 12 गते। समय भन्नु? बिहानको 9 बजे हो। के नाम आउँछ? नराम्रो नाम के हो थाहा
1: छ?
0: कबाट आउँछ, केबाट आउँछ? अब मिल्दै मिल्दैन, अब यहाँबाट त हेर्दाखेरि तपाईँ के पनि मिल्दैन। के बार जनावर श्रीमानको थाहा
1: छ?
0: जनावर थाहा, अनि थाहा हुनु पर्यो नि तपाईँलाई, थाहा चाहिँ के छ त भन्नुहोस् त, के पनि थाहा छैन तपाईँलाई? अनि थाहा हुनु पर्दैन, अब यति पढा लेखा मान्छेलाई थाहा हुनुपर्छ नि। अब यहाँबाट हेर्दाखेरि कुण्डली चाहिँ मिलेको छ, नमिलेको होइन। श्रीमान पनि अलिक छिट्टो रिसाउनु हुँदैछ तपाईँको श्रीमान पनि होइन। हेर्दा विदेश यात्राहरू मध्यम खालको छ, दाजुभाइ नफाप्ने ग्रह छ श्रीमानलाई। यहाँबाट हेर्दाखेरि चाहिँ अब कुण्डली राम्रो छ, 25.5 गुण आएको छ, उहाँको फोन काटिएको छ, 25.5 गुण आएको छ। हेर्दाखेरि चाहिँ अरू ठिकै छ है। जन्ममित्र जन्म समय भयो भने ठ्याक ठ्याक कुरा गर्न मजा आउँछ, नभए यो लटपटरले मजा आउँदैन क्या। उहाँको चित्त बुझाइदिएको मात्रै हो मैले है। 98-451-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क भने गर्नुहोला। साल महिना गते र समय कन्फर्म छ भने फोन गर्नुहोस्, नभए फोन नगर्नुहोस् है, दुःख मात्रै हुन्छ तपाईँहरूलाई। भनिराखेको छु मैले, साल महिना गते र समय तपाईँलाई कन्फर्म छैन भने तपाईँले चाहिँ दिउँसो फोन गर्नुहोस्, टिकट काट्नुहोस्, पालोमा बस्नुहोस्, अथवा प्रत्यक्ष रूपमा भेट्न आउनुहोस्। भरतपुरमा हाम्रो ज्योतिष कार्यालय भरतपुर चितवनमा छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नारायण,
0: उदयपुर खसीबास।
2: हजुर, 2000 मेरो साल 2051 साल 1 महिना 24 गते के अरे 24 गते शनिबारको।
0: समय भन्नु त?
2: समय मेरो 10 बजे।
0: 10 बजे बिहान कि बेलुका?
2: बिहानको।
0: अनि उदयपुरमा खसीबास भन्ने ठाउँ कहाँनिर छ?
2: यहाँ कटारी मुनि हो, यहाँ गरासतिर, दुगोली यताभित्र।
0: ए, दुगोलीभित्र हो।
2: हजुर।
0: ए ल, सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर,
0: 2051 साल वैशाख कृष्ण पक्षको शनिबार द्वादशी तिथिमा जन्म मिन्दासी, उत्तर भारतको चौथो चरण। नाम आउँदो रहेछ गुरु सुन्य, यहाँबाट नाम आउँदो रहेछ तपाईँको। मध्य नर गर्नु परेको छ है। घातकमा तिथि नराम्रो तिथिहरू, पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बरमा पाँचमा राशिमा मिन राशि घातक छ तपाईँको लागि चाहिँ। ग्रह दशा भाग्य राम्रै छ, नराम्रो छैन। नाग दोष परेको छ, कालो सर्प परेको छ, पूजा लाउनु पर्छ नागको, नाग देवताको पूजा गर्नुहोस्, फलक सम्बन्धी कामहरू गर्नुहोस्, होटल लाइनमा कामहरू गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। सरकारी जायो पनि राम्रो देखाउँछ, आर्मी पुलिस भर्ती असाध्यै राम्रो देखाउँछ। अब जानुभयो के गर्नुभयो होइन, अहिले 51 सालको भन्नुभएको छ ग्रह अहिले तपाईँको लागि धान्य र अर्को चलिराखेको छ शुक्र भन्ने ग्रह चलेको छ वैशाखदेखि त भ्रामरी अहिले तपाईँलाई भ्रामरी भन्ने ग्रह चलेको छ अस्ति वैशाखदेखि यो भ्रामरीले गर्दा के गराउँछ भन्दा स्वास्थ्यमा समस्या आफ्नो आफन्तसँग मनमुटाव हुने एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने ग्रहहरू छ विदेश यात्रा गर्ने हो भने एप्लाई गर्ने भिसा लाग्छ तपाईँको लागि ग्रह ठिक छ राम्रो छ नराम्रो छैन त के छ समस्या भन्नुहोस् त
2: बुढाबुढीको समस्या के कस्तो होला सर
0: श्रीमान श्रीमतीको सम्बन्धमा बाधा आउँछ ग्रह मिल्दैन तपाईँको श्रीमती छिटो रिसाउनुहुन्छ एक वर स्वभावकी हुनुहुन्छ हो कि होइन
2: हो
0: अब उहाँलाई सम्झाइ बुझाइ गर्नुपर्छ रिसाउनुहुन्न अरे तिमी रिसायो भने ग्रह लाग्छ अरे हामीलाई नोक्सान हुन्छ अरे भन्नु पऱ्यो कहाँ हुनुहुन्छ त्यहीँ हुनुहुन्छ
2: अहिले छैन सर अहिले विदेशतिर छन् अनि त्यही भएर मसँग अहिले सामान छैन बोलेको छ
0: ए बोलेको छैन तपाईँसँग
2: हजुर
0: ग्रह लागेको छ त्यही भएर त्यसो भएको पछि बोल्नुहुन्छ है छोराछोरी छ कि छैन नि तपाईँका
2: छोरीहरू छ दुईटा
0: दुईटा छोरीहरू छ पैसा पठाउनुहुन्न तपाईँहरूलाई
2: छैन मलाई त अहिलेसम्म पैसा पठाएको छैन
0: हो र बर्बाद भइसक्यो पकाउनु पर्यो मलाई सम्झाउनु पर्यो बुझाउनु पर्यो फोनमा कुरा गर्नु पर्यो है अलिकति छिटो रिसाउने एकरो स्वभावकी हुनुहुन्छ क्या उहाँ तपाईँले विवाह गरेर नहिराई नजुराई आफ्नै तरिकाले बिहा गर्नु भएको हो नि त हो कि होइन
2: हो
0: त्यही भएर यो समस्या भएको हो अब यसको लागि चाहिँ माङकाल सर्वको रत्न कवच लाउनुपर्छ तपाईँले रत्न कवच लाउनुहोस् विदेश जानुहोस् तपाईँलाई विदेश राम्रै हुन्छ नराम्रो छैन ठिक छ ग्रहहरू राम्रै छ है
2: हजुर म त्यसो भए काठमाडौँतिर आउँछु नि त्यो उहरूलाई कचहरूलाई कति कति पर्छ होला सर
0: त्यो त हेरी पर्छ त्यसको लागि दिउँसो 10 बजेपछि फोन गर्नु
2: हजुर म अलिकति बिमारी पनि हुन्छु त्यही भएर म दिवस दिवस हुन्छु घरिघरि त्यही भएर सर
0: त्यो नागले गर्दाखेरि हो नागको पूजा गर्नुभयो रत्न कवच लाउनु पर्दैन यो साउनमा नाग पञ्चमी आउँछ थाहा छ तपाईँलाई घरमा घरको घरको ढोकामाथि नाक टाख्ने दिन आउँछ नि साउनमा नाक टाख्नुहुन्छ नि गुरुहरूले आएर टाख्नुहुन्न तपाईँ घरतिर
2: छैन अहिलेसम्म त छैन मेरो घर पनि छैन अहिले बाबुको घरमा बसिरहेको छु सर म
0: अनि बाबुको घर पनि तपाईँको घर त हो नि
2: आउनु त
0: हो नाग पञ्चमीको बेलामा नागको पूजा गर्नु खोलामा गएर नागको पूजा गर्नुपर्छ एकजना बाहुन लगेर है त्यसपछि राम्रो हुन्छ चिन्ता नलिनु है
2: हुन्छ सर म पूजा गर्छु कहिले कहिले गर्दा हुन्छ सर पूजा
0: नाग पञ्चमीमा साउनमा पर्छ क्या त्यो चाहिँ
2: ए नाग पञ्चमीमा
0: हजुर हजुर
2: हुन्छ सर म पूजा गर्छु
0: हुन्छ हस्
2: ल ल धन्यवाद
0: हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेटघाट गर्न सक्नुहुन्छ आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने फेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM।
1: हेलो 1 2 3 चेक।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
0: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचाइ पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
3: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
0: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नयाँ कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
3: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
0: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
3: सञ्चालक
0: सूर्य श्रेष्ठ,
3: एसएनपी कम्पनीको कार्यालय,
0: बाइपास रोड भरतपुर चितवन।
3: मोबाइल नम्बर
0: 98550 60 359।
3: 98556 959।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बिच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com।
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 9845082997,
5: 9855109997।
8: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
4: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
8: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
4: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेच चनौली चौतारा आडैमा, प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 9845509486।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

0: खाँदैन लाग्नुमा तपाईँले ट्रोलहरूको लगाएर
1: विदेश जान लाग्यो विदेश
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ के पाएपछि पैसा त यही पनि कमाइन्छ
1: गाई त पाल्यो भने तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै ब्याएन अब केही गरिब नहुँदो रहेछ हेर्नु त्यही गरेर विदेश जानु लाग्यो।

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लड्नु पर्ने नि
2: हजुर, हुन्न मलाई पुलिस भन्न नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन
1: हजुर। राम्रो काम गरेर बस्नु नि।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

मंसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

मर्न परे मै मरौ मेरो देश बाँचिरहोस् मेरो देश बाँचिरहोस्।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

विषयमा चारो बहस नेपाली बहस नेपालको पहिलो डोरस्टेप ब्याङ्किङ सुविधा रेडियो

0: सबैका लागि ब्याङ्क खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा साहित्यिक तयारी चर्चाउ दिशोम फाइनेट
1: प्रश्न पनि छ यतिखेर अहिलेको अवस्थामा हेर्ने हो भने सुदन गुरुङ नै यो देशमा गृहमन्त्री चाहिने हो अन्य काबिल नेताहरू छैनन् गृहमन्त्री बन्न आज धेरैले प्रश्न उठाइरहेका छन् आदरणीय श्रोता परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण यतिखेर सकियो भारत भ्रमणबाट उनी स्वदेश फिर्ता भएका छन् भारत भ्रमणमा रहँदा उनले भारत नेपाल सरकारलाई लिएर वा नयाँ सरकारलाई लिएर उत्साहित रहेको दावी गरेका छन् पार्टी सभापति रवि लामिछानेको स्वदेश फर्केकै दिन शुक्रबार नयाँ दिल्ली पुगेका परराष्ट्र मन्त्री खनाल आइतबार स्वदेश फर्के उनले तीन दिने भ्रमण पूरा गरेर काठमाडौँ उत्रिएर विमानस्थलमा संचारकर्मीसँग उनले भनेका छन् नयाँ सरकारप्रति भारत एक किसिमको उत्साह र उत्साहित रहेको छ स्थिर सरकार मार्फत नेपाल र भारत बीचका विभिन्न सहयोगका परियोजना लगायतका विषयमा ढुक्क भएर काम गर्न सकिने अवस्था पनि रहेको उनले बताएका छन् तर नेपाल भारतको सम्बन्ध छिमेकी बीचको सम्बन्ध सधैँ सुमधुर बन्नुपर्दछ सधैँ मित्रवत व्यवहार दुई देश बीच गरिनुपर्दछ नेपाल भारतको सम्बन्धलाई नेपाल भारत एक आपसका छिमेकी हुन् छिमेकीहरूलाई कहिले पनि हामी परिवर्तन गर्न सक्दैनौँ भन्ने श्रोता आज दुई देश बीचको सम्बन्धमा दरार आउने काम दुई देश बीचको सम्बन्ध बिग्रिने काम र दुई देश बीचको सम्बन्धमा चिसोपन आउने काम कहीँ कतै कसैले पनि गर्नु हुँदैन सीमाको विषय उठ्दाखेरि प्रधानमन्त्रीज्यूको जुन भाषा प्रयोग भएको थियो त्यो भाषाको बारेमा चौतर्फी आज आलोचना भइरहेको छ नेपालले कहीँ कतै पनि अतिक्रमण गरेको छैन भारतको भूमि दश गजा क्षेत्रमा सीमा पार मिचाह प्रवृत्ति हुन सक्छ भारतका नागरिक र नेपालका नागरिक बीच कहिलेकाहीँ नदीका धाराहरू परिवर्तन हुँदाखेरि कहिलेकाहीँ झङ्गे पिलरहरू सारिँदाखेरि कहिलेकाहीँ पिलरहरू तलमाथि हुँदाखेरि त्यस्ता खालका समस्याहरू छन् तर अतिक्रमण जसरी लिपुले काला पनि लिम्पियाधुराको भूमि भारतले कब्जा गरेको छ त्यसरी नै अतिक्रमण गरेको छैन यसको बारेमा अलिकति अध्ययन पुगेन प्रधानमन्त्रीज्यूको भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन् तपाईँलाई थाहा छ आज कुटियाङ्गी स्थानीय भाषामा भन्छ जुन काली नदीको मुहान माथि चुचुरोमा छ लिपुलेको चुचुरामा जसको करिब करिब 20-22 किलोमिटर भन्दा बढी भूभाग भारतपट्टि राखेर भारतीय सेना तल आएर बसेको छ लिपुलेकमा जसमा एउटा सानो खोल्सा जस्तो देखिने एउटा सानो धारो अर्थात कुवा जस्तो निर्माण गरेर त्यहाँबाट बग्ने पानीलाई काली नदीको आज मुहान मानिएको छ महत्वपूर्ण मुहान भनेर मानिएको छ तर यो कदापि पनि नेपाली जनतालाई यतिखेर सही हुन सक्दैन जनताहरूले आवाज उठाइरहेका छन् हामी हाम्रो भूमि गुमाउन दिँदैनौ तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भनेका छन् अहिले सीमा विवादका विषयहरूदेखि लिएर आपसी असमझदारीका विषयहरूलाई थाती राखेर यसलाई क्रमशः सम्बोधन गर्ने गरी भारत र नेपालको सम्बन्धमा अब कसरी ढुङ्गा साबित गर्नुपर्छ हामीले व्यापार टु व्यापार कनेक्टिभिटी भेटीका विषयमा लगानीका विषयमा हामीले कुराकानी गर्नुपर्छ भारतसँग नेपाल सरकारले नेपालले भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिरहेका छन् आदरणीय श्रोता नेपाली कंग्रेसको कलह अझै पनि मिल्न सकेको छैन थापासँग संवादविहीन 31 दिन भएका छन् पूर्णबहादुर खड्काहरूले आफ्नै अडान लिएका छन् अहिले 8 लाख सदस्यतामा करिब करिब 4.5 लाखले क्रियाशील सदस्यता अध्यावधि गरेको भन्ने विषय पनि आएको छ र पूर्णबहादुर खड्का अर्थात देउबा समूहले हामी गर्दैनौ सदस्यता रिन्यू भन्ने खालको अडान र अड्डी पनि कसैको विषय सँगसँगै जोडिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन गर्दैछ राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन गरेर आफूलाई वैधानिकता दिँदैछ र पहिलो महाधिवेशनमा होमिएको बेला मुलुकको पुरानो मध्ये एक नेपाली कंग्रेस पनि आन्तरिक कलहमा छ तर राष्ट्रिय स्वतन्त्र पार्टीले अब एकदमै सौहार्दपूर्ण ढंगले आफ्नो महाधिवेशन पहिलो महाधिवेशन नारायण किनारबाट गर्ने र सौराहाबाट उद्घाटन गर्ने बताइएको छ आज हामी यिनै विषयमा छलफल र बहस गर्दैछौ छोटो विषयमा छ विस्तारपछि उपस्थित हुनेछौं

0: Ano, tu, account open, activate oni karobar, sasile sanga. Easy life easy, but now they hurry din. Global Smart Plus, life ko tesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो नेपाली रेडियो नेटवर्क।
3: हर विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा विधि तयारी चल्छौ। ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क। डिसोम फाइबरनेट।
4: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ, नमस्कार।
4: राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनहरू एकदमै सौहार्दपूर्ण ढंगले, उत्साहपूर्ण ढंगले चाहिँ सम्पन्न भयो होइन? तपाईँ पनि ओखलढुङ्गा हुनुहुन्थ्यो, कस्तो रह्यो अधिवेशन?
5: राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशन एकदमै उत्साह मात्र देखिएन यसमा। यसमा धेरै नेपाली नागरिकहरू जोडिन एकदमै दौड़मा रहेको पाइयो।
4: कतै कतै त व्यापक रूपमा फाइट पनि देखियो नि त, कला देखियो, झगडा देखियो, होइन, उफ्रा उफ्री पनि देखियो नि त, नाराबाजी लगाएको पनि देखियो,
5: होइन? त्यो त्यसबाट पनि के संकेत गर्छ भने धेरै नागरिकहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिन उत्साहित छन्। हिजोका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको संगठन विस्तार गराउँदा धेरै ठाउँमा खोजी मान्छेहरू ल्याउनु पर्ने अवस्था थियो भने अहिले स्वस्फूर्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनको लागि ठूलो संख्यामा नागरिकहरू उत्साहित रूपमा उपस्थित भएको कारणले गर्दाखेर र सबैले जिम्मेवारीमा जाने चाहना राखेको कारणले गर्दाखेर केही ठाउँमा यस्ता सामान्य घटनाहरू भएका छन्। तर जति ठूलो मात्रामा नागरिकहरूको यसमा जोडिने उत्साह देखियो त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति नागरिकको ठूलो भरोसा विश्वास छ भन्ने कुरा चाहिँ प्रष्ट पारेको छ।
4: होइन, अब यो अधिवेशनले चाहिँ आगामी असार होइन 7-8 गतिको महाधिवेशनका निम्ति जुन तीव्रतर रूपमा चाहिँ अधिवेशन हुँदैछ, चितवनको नारायणको किनारले चाहिँ फेरि एकपटक सन्देश दिनेछ राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्प निर्विकल्प सभापतिमा रवि लामिछाने नै हुँदैन?
5: होइन, उहाँको नेतृत्वमा यति ठूलो उपलब्धि प्राप्त भएको छ, यो पार्टी उहाँको नेतृत्वमा यति छोटो अवधिमा 2 तिहाई मत पनि प्राप्त गरेको छ, संगठन विस्तार पनि व्यापक रूपमा भएको छ र उहाँलाई नेताको रूपमा, नेतृत्वको रूपमा र उहाँबाट यो पार्टीले प्राप्त गरेको उपलब्धिको रूपमा सबैले स्वीकार गरिसकेको छन्। त्यसैले उहाँको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेको छैन।
4: होइन, अब रवि लामिछानेको विकल्पमा चाहिँ कसैले पनि सोच गरेका छैन होइन? अहिले उहाँ नै हो नेतृत्वमा, सभापतिमा उहाँ नै हो होइन? उहाँको विकल्प प्रतिस्पर्धा कसैले पनि गर्दैन होइन पार्टीमा?
5: पार्टीलाई यति छोटो अवधिमा यति ठूलो उचाइमा ल्याउनुभयो र ठूलो आफूले पनि त्याग गर्नुभयो, एउटा त्यागीको हिसाबले गर्दा पनि उहाँलाई अत्यन्तै सम्मानित नेताको रूपमा हेरिन्छ र उहाँकै नेतृत्व कार्यकालमा यति छोटो अवधिमा यति ठूलो उचाइमा पार्टीलाई ल्याउनु भएको छ, यो ऐतिहासिक छ। कुनै पनि नेताले तपाईँले कति लामो संघर्ष गर्दा पनि आफू लागेको पार्टीको उचाइ यसरी पुर्याउन सकेको इतिहासमा कमै देखिन्छ। त्यसैले रवि लामी छानेको विकल्पमा छैन मात्रै होइन, रवि लामी छानेले ऐतिहासिक रूपमा पार्टीलाई उचाइमा पुर्याएको कुरालाई सम्मानका साथ उहाँको नेतृत्वलाई फेरि पनि अझ सफलताको शुभकामना सहित अगाडि जाओस् भन्ने कामना गर्छ राष्ट्रिय जनता पार्टीका सम्पूर्ण शुभेच्छकहरू।
4: होइन, अब पार्टीमाथि धेरै विश्वास छ, धेरै भरोसा छ, होइन, नेपाली नागरिकहरूले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी, यसको सरकार, सुशासन, हरेक कुरामा चाहिँ जुन किसिमको अपेक्षा लिएको छ त्यो ढंगले चाहिँ सरकार सत्ता अगाडि बढ़िरहेको छ। अहिलेको अवस्थामा सुशासन केन्द्रित छ, सरकार सरकारका कैयन गतिविधिहरू, सरकारका प्रमुखका कैयन गतिविधिहरू, सरकारका प्रमुखका बोलीहरू, होइन, गराईहरू, हिँडाईहरू, हरेक कुराले चाहिँ आलोचना भइरहेको छ नि त अहिले देशभरि नागरिकहरूमा। विश्वजी,
5: होइन, सरकारले पनि मुलुकलाई छिटो भन्दा छिटो भ्रष्टाचार मुक्त गरेर हिजोका दिनमा रहेका कमी कमजोरीहरूलाई सुधार्दै, हिजोका दिनमा भएका राम्रा कुराहरूलाई संरक्षण गर्दै सरकारले एकदम स्पिडमा मुलुकलाई विकास र समृद्धिको यात्रामा एउटा उचाइमा पुर्याउने किसिमले काम गरिराखेको छ। अब काम गर्ने क्रममा एकदमै कमी कमजोरी खोजेर टिका टिप्पणी हुनु स्वाभाविकै पनि हुन्छ, किनभने यो चाहिँ बहुदलीय व्यवस्थामा यो स्वाभाविक प्रक्रिया हो। त्यहाँ जे जे टिका टिप्पणी भएको छ, जे जे कुराहरू उठेका छन्, ती कुरा टिका टिप्पणीलाई पनि सरकारले र पार्टीले पनि र यो पार्टीमा आबद्ध हामीहरू सबैले शिक्षाको रूपमा लिएका छौँ। कतिपय ती टिका टिप्पणीका कुराहरू हामीलाई शिक्षाको रूपमै ग्रहण गर्नुपर्ने आवश्यकता पनि छ। कतिपय टिका टिप्पणी कुराहरूले अब हाम्रो पार्टीलाई त्यो टिका टिप्पणी भन्दा बाहिर राख्नुपर्ने अवस्था पनि छ। त्यसैले टिका टिप्पणी हुनुलाई स्वाभाविक मान्दै त्यसबाट पनि केही शिक्षा लिँदै हामी अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यो अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढिराखेको छ।
4: लामो समय भयो, होइन, अब राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ काबिल काबिल नेताहरू पनि हुनुहुन्छ, तपाईँहरू लगायत निर्वाचन लडेर आएका धेरै 182 जना नेताहरू, होइन, कैयन त मन्त्री पनि बने, तर अहिलेसम्म देशले गृहमन्त्री पाउन सकेन। आज गृहमन्त्रीको कुरा गर्ने हो भने आफैले होइन क्लिन चिटको घोषणा पनि गरेका छन्। फेरि सुदन गुरुङजीले त्यहाँ गोर्खाको एउटा सभामा, जिल्ला अधिवेशनको सभामा छानबिन समितिबाट सफाई पाइहालेको खण्डमा मलाई इच्छा आयो, काबिल देखियो र गृहमन्त्रीमा गइहाले भने मलाई 2 महिना जति समय दिनुहोला, त्यतिखेर फोटो खिच्न, माला खाना लगाउन, बधाई दिन, मन्त्रालय धाउने काम नगरिदिनुहोला भनेर अगाडि नै आफैले आफैलाई क्लिन चिट दिएका छन्। होइन, मानव अधिकारको प्रतिवेदनले चाहिँ उनी लगायतका कैयन राज्यसभाका सांसदहरूलाई चाहिँ होइन सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ, संवैधानिक अङ्ग हो, यसलाई कार्यान्वयन गर्नुपर्छ, होइन भने कतै विदेश भ्रमण जाँदाखेरि अन्तर्राष्ट्रिय रूपमा नै पक्राउ पर्न सक्ने स्थिति पनि रहन्छन्। हिजो धेरै घटनाहरू पनि छन्। अब राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा गृहमन्त्री दिन सक्दैन, प्रहरीहरूको सरुवादेखि बढुवादेखि, सरुवा भएका ठाउँहरूका जिम्मेवारीदेखि, बढुवा भएकाहरूको जिम्मेवारीदेखि, हरेक कुराहरूमा प्रभाव परिरहेछ नि त यतिखेर। विश्वजी,
5: राष्ट्रिय स्वतन्त्र पार्टीले निकायको संवेदनशीलतालाई पनि बुझेको छ, सुरक्षाको संवेदनशीलता नै बुझेको छ। सुरक्षा भने कति संवेदनशील हुन्छ, त्यसमा हामी काहीँ पनि चुक्यौं भने के हुन्छ भन्ने कुरा हामीले भाद्र 23-24 गतेको घटनालाई हेरेर पनि शिक्षा लिएका छौं। सुरक्षा निकाय असफल हुँदाखेर र त्यसलाई ठिक ढंगले चलाउन नसक्दाखेर एकै दिनमा सरकार ढलेको हिजोको दिन पनि हामीले देखेका छौं। त्यसले यस विषयमा सरकार संवेदनशील

0: अहिले प्राइम मिनिस्टर आफैले गृह मन्त्रालय हेरिराख्नु भएको छ, त्यसलाई उच्च महत्व दिनुभएको छ, प्राथमिकता दिनुभएको छ, कुनै मन्त्रीलाई तपाईँ
1: धेरै महत्व दिनुभयो, उहाँले चाहिँ भेट्नै दिनुहुन्न कसैलाई पनि, प्रहरीका प्रमुखहरू भेट्न नपाएर छटपटीमा हुनुहुन्छ अहिले।
0: होइन, त्यो बाहिर आएको जस्तो होइन, राज्यका विषयहरूमा, सरकारका विषयहरूमा, कामकाजका विषयहरूमा त्यस्तो भेटै नपाउने भन्ने कुरै छैन। भेट पाएर निर्देशन प्राप्त गरेरै काम चलिरहेको छ, काम भइरहेको छ। त्यो बाहिर जति आउँछ त्यतिसम्म चाहिँ हामीले बुझ्नु पनि हुँदैन। र बाहिर
1: राष्ट्रिय स्वतन्त्र पार्टीमा कोही पनि सांसद छैन, तपाईँ गृहमन्त्री सम्हाल्न सक्नुहुन्न भोलि पार्टीले जिम्मेवारी दियो भने विश्व पोखरेलजी?
0: अनि त्यस्तो नसक्ने भन्ने भएन, किनभने जुन मन्त्रालयमा 30 वर्ष मैले बिताएँ, जुन सेवामा मेरो लामो अवधिको अनुभव छ, त्यसमा नसक्ने भन्ने कुरा होइन। यसलाई कसरी चलाउनु पर्छ, यसका ल्यासेसहरू के छन्, यसलाई कसरी उच्च मनोबलका साथ प्रयोग गर्नुपर्छ, यसको प्रयोगमा त्रुटि हुँदा के रिजल्ट आउँछ, यसलाई प्रयोग यसको प्रयोगमा त्रुटि गरी चलाउँदाखेरि कसरी शान्ति यसलाई मजबुत र सुदृढ ढंगले स्थायित्व प्राप्त स्थायित्व दिँदै अगाडि लैजान सकिन्छ भन्ने कुराको एउटा अनुभव त छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र त्यस्ता धेरै नेताहरू हुन सक्छन् जसको धेरै योगदान छ, योगदानमा आधारित अवसरहरू हामीले प्रदान गर्ने भनेका छौं। त्यसले त्यो हिसाबले अहिले प्राइम मिनिस्टरज्यूले हेरिराख्नु भएको छ, भोलिका दिनमा एउटा समय आउँछ, त्यसपछि फेरि उहाँले उपयुक्त पात्र छान्नुहुन्छ, त्यसमा धेरै ठूलो बहसको विषय नै भएन। अहिले प्राइम मिनिस्टर आफैले हेरिराख्नु भएको हुनाले त्यसलाई ठूलो इस्यूको रूपमा लगिराख्नुपर्ने आवश्यकता पनि म ठानिराख्दिनँ।
1: होइन, अब बाहिरबाट हेर्नेले धेरै कुराहरू के भनिरहेका छन् भने, यतिखेर चर्चाको विषय के हो भने, रासोपामा गृहमन्त्री जस्तो तालुकदार निकाय हेर्ने गृह मन्त्रालयको धेरै ठूलो जिम्मेवारी हुन्छ क्या, आन्तरिक सुरक्षाको विषयमा, सुशासनको विषयमा, हरेक विषयमा। होइन, त्यसमा चाहिँ एउटा के अरे राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदलाई चाहिँ नियुक्त गर्न नसक्ने स्थिति परिस्थिति आज किन बन्दैछ भन्ने खालको स्थिति त छ नि त आम नागरिकमा, चासोको विषय होइन यो?
0: अनि तपाईँले भन्नुभएको गृह मन्त्रालयमा धेरै कुराको जिम्मेवारी हुन्छ मुलुकको, किनभने हामीले सरकारको लक्ष्य प्राप्ति गर्ने कुरामा गृह मन्त्रालय ठिक ढंगले ह्यान्डलिङ गर्यौं, ठिक ढंगले त्यसलाई चलाउन सक्यौं, र त्यस अन्तर्गत सुरक्षा निकायलाई ठिक ढंगले परिचालन गर्न सक्यौं, ठिक ढंगले त्यसलाई व्यवसायीकरण गर्न सक्यौं भने मात्रै सरकार सफल हुन्छ, सरकारका लक्ष्यहरू प्राप्ति हुन्छन्। हामी सुशासनका कुरा गर्छौं, भ्रष्टाचारका कुरा गर्छौं, त्यो सबै चिजहरू, राजस्व ट्याक्स उठाउने कुरा गर्छौं, सीमाका सुरक्षाका कुरा गर्छौं, तस्करी नियन्त्रणका कुरा गर्छौं, त्यो सबै चिजहरूलाई चाहिँ एउटा ट्र्याकमा ल्याउने र त्यस्ता कुराहरू सबै अवैध क्रियाकलापलाई नियन्त्रण गर्ने र सुशासनलाई मजबुत गरेर जनताको विश्वासिलो सरकारको रूपमा अगाडि बढाउने कुरामा गृह मन्त्रालयको अहम भूमिका छ र अन्य मन्त्रालयले विकास र समृद्धिका कुराहरूको यात्रा अगाडि बढाएर लैजाने कुरामा पनि गृह मन्त्रालयको काहीँ न काहीँ भूमिका रहिरहन्छ, किनभने सुरक्षाको दृष्टिकोणले यो संवेदनशीललाई सरकारले बुझेको छ र यो बुझेकै कारणले गर्दाखेरि अहिलेको केही समय त्यहाँ रिक्त रहँदा पनि प्राइम मिनिस्टरज्यू आफैले त्यो जिम्मेवारी निर्वाह गरिराख्नु भएको छ। त्यसैले अब केही समयको लागि प्राइम मिनिस्टरज्यू आफैले त्यसको जिम्मेवारी लिइराखेको अवस्थामा काहीँ त्यसको गृह मन्त्रालयमा चाहिँ अर्को व्यक्ति नियुक्ति भएन, किन गर्न सकेन, गर्नै सकेन भन्ने हिसाबले हेर्नुभन्दा पनि त्यो पनि हुन्छ, अर्को व्यक्ति पनि आउनुहुन्छ र नआएसम्म त्यसलाई उच्च प्राथमिकता साथ त्यसको संवेदनशीलता र त्यसको महत्वलाई बुझेर प्राइम मिनिस्टरज्यू आफैले हेरिराख्नु भएको छ। मैले भनिहालेँ, गृह मन्त्रालय ठिक ढंगले चलाउन सकिएन भने, त्यसले लिएका एक्सनहरू नतिजामुखी हुन सकेनन् भनेदेखि त्यसलाई ठिक ढंगले व्यावसायिक हिसाबले परिचालन गर्न सकेनौ भने 2023 का जस्ता घटनाहरू हुन्छन्, 2024 का जस्ता घटनाहरू हुन्छन्, त्यो सबै असफलता अन्त्यमा सरकारको सफलता र असफलतामा गृह मन्त्रालयको भूमिका अथवा गृह मन्त्रालय अन्तर्गतका इन्स्टिट्युसनहरूको सफलता र असफलताको ठूलो रोल रहन्छ। चाहिँ कुनै अवस्थामा क्षणभरमा सरकार असफलतातिर जाने अवस्था परिस्थिति सिर्जनाको भयो भने त्यसलाई रोक्ने काम पनि गृह मन्त्रालयले गर्छ, त्यसमा आबद्ध सुरक्षा निकायहरूले गर्छन्, त्यसलाई बचाउने काम पनि त्यो आबद्ध सुरक्षा निकायहरूले बचाउन सकेन, असफललाई रोक्न सकेनन् भनेदेखि फेरि सरकार असफलतैतिर गइराख्ने अवस्था त हिजो 2023 र 2024 घटनाले पुष्टि गरिसकेको छ। त्यसले यो चिजलाई वर्तमान सरकारले राम्रोसँग बुझेको छ, प्राइम मिनिस्टरज्यूले राम्रोसँग बुझ्नु भएको छ, त्यसैले अहिले केही समयको लागि भए पनि प्राइम मिनिस्टरज्यू आफैले हेर्नुको कारण त्यही छ कि कसैलाई कुनै मन्त्रीलाई कुनै अर्को मन्त्रालयमा जिम्मेवारी पनि दिइएको छैन नि, त्यसैले केही समय हेरौँ न, हामीले हेरौँ, प्रतीक्षा गरौँ, अहिले नै नेगेटिभ टिका टिप्पणी भन्दा समय आएपछि नयाँ जिम्मेवारी नयाँ व्यक्तिले प्राप्त गरिहाल्नुहुन्छ।
1: होइन, अब समय घर्किएको छ विश्वजी, संवैधानिक नियुक्तिहरूमा रिक्तता छ, प्रधान न्यायाधीश नियुक्ति गर्न चाहिँ हतार हतार गरियो, अध्यादेश ल्याइयो, प्रधान न्यायाधीशमा वरियता क्रम भङ्गता पनि गरियो, तेस्रो वरियतामा चौथो वरियतामा रहनुभएका होइन चौथो वरियतामा रहनुभएका चाहिँ डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा आउनु भएको छ, यद्यपि अब यो कुरालाई हामीले धेरै उनगर उहाँको कार्य सम्पादन र को हिसाबले चाहिँ जनताले मूल्याङ्कन गर्छन्, सर्वोच्चको कार्य सम्पादनको हिसाबले धेरै निकायहरू चाहिँ अहिले रिक्त अवस्थामा छन्, देशमा एक किसिमको भ्याकुम छ होइन, प्रधानमन्त्रीलाई कसैले म्यासेज गर्दा फोन गर्दाखेरि ऊ चाहिँ सिधै विभागीय कार्यवाहीमा पर्छ, केयरकार गर्ने एउटा स्थिति बनिया छ, यो पनि कस्तो न कस्तो यो डिजाइन जस्तो देखिने होइन, प्रधानमन्त्री स्वयंले भन्नुहुन्छ म अब एम्बेसडर बन्न चाहन्छु, मलाई प्रधानमन्त्रीको फोन के अरे यो नम्बर छ भने दिनुहोस् न म्यासेज गर्नलाई भन्ने खालका विषयहरू आउँछन्। अब यसले चाहिँ जनताले गरेको आशा जुन एउटा व्यक्तिप्रतिको एउटा भरोसा छ यावत क्रियाकलापले गर्दाखेरि कतै देश फेरि एउटा भड्कालोतर्फ एउटा निराशातर्फ होइन त जाँदैन भन्ने खालका गतिविधिहरू पनि छन्, राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कतिपय मतभेदका विषयमा पनि जनताले चासो दिएका विषय छन् होइन, सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रपतिका सभापति भारत भ्रमण जानु पूर्व यो नितान्त पार्टीगत भ्रमण हो यो सरकारको होइन भनेर भन्नुभयो, तर भारतमा गइसकेपछि उच्च प्राथमिकता दियो सरकारले, भारतका शक्तिशाली व्यक्तिहरूसँग उहाँको वान टु वान वार्ता भयो होइन, त्यो किसिमले चाहिँ दुई देशबीचको सम्बन्धमा एक किसिमको सुधार आउने देखिएको एउटा परिस्थिति पनि बन्यो भन्दा कतै जनताले धोका त पाउँदैनन् विश्वजी अहिलेको यी क्रियाकलापहरूले गर्दाखेरि?
0: होइन, जनताले धोका खाने अवस्थासम्म फेरि जनता सही पनि रहँदैनन्, हामीले जनताले हामीलाई नजिकबाट नियालिरहेको छ, सूक्ष्म रूपमा हेरिरहेको छ र उहिले विचारहरू अभिव्यक्तिहरू हरेक दिन आइरहेका छन् हाम्रा कमी कमजोरीका बारेमा, हाम्रा राम्रा कुराको बारेमा, हामीले सुधार्नुपर्ने कुरामा उहाँहरूको विचारले हामीलाई एउटा ऊर्जा पनि दिएको छ, हाम्रो बाटो ठिक छ छैन भनेर परीक्षण गर्दै अगाडि बढ्ने अवसर पनि प्राप्त
1: गरेको यी क्रियाकलापहरूले गर्दाखेरि।
0: होइन, जनताले धोका खाने अवस्थासम्म फेरि जनता सही पनि रहँदैनन्, हामीले जनताले हामीलाई नजिकबाट नियालिरहेको छ।

राख्नु हुँदैन, किनभने जति पनि अभिव्यक्ति आउँछन् चाहे त्यो पोजिटिभ आओस् चाहे नेगेटिभ आओस्, पोजिटिभ अभिव्यक्तिहरूलाई संस्थागत गर्दै लैजाने कुरा र नेगेटिभ अभिव्यक्तिहरूबाट हामीले करेक्सन गर्ने सुधार खोज्ने दुईटै अवसर प्राप्त गरेका हुन्छौँ। त्यसैले मलाई त्यस्तो लाग्दैन कि हाम्रा कमी कमजोरी भयो भने जनता टुलु टुलु

0: स्कुल हेरेर बस्छन् केही बोल्दैन भनेर बोलिराख्नु भएको छ. हाम्रा कमी कमजोर औलाइराख्नु भएको छ, त्यसलाई हामीले सुधार्दै गइराखेको छौँ. हामी करेक्सनको मोडमा पनि त्यत्तिकै छौँ. हिजोका दिनमा भएका कमी कमजोरीलाई करेक्सन गरेर लैजाने मोडमा पनि छौँ. आजको दिनमा भएका आफ्नै कालमा भएका कमी कमजोरीलाई करेक्सन गर्दै लैजाने प्रक्रियामा पनि छौँ. त्यसैले जनताले दिएको देशमा रहेका विद्वत व्यक्तिहरूले दिनुभएका अभिव्यक्तिहरू विचारहरू हाम्रो लागि एउटा लाइब्रेरी हो. त्यसबाट शिक्षा लिँदै राम्रा कुराहरूलाई संस्थागत गर्दै त्यसको निरन्तरतातर्फ अगाडि बढ्ने र कमी कमजोरी कुराहरूलाई करेक्सन गरेर लैजाने कुरामा हामी एकदमै दत्तचित्त भएर लागिरहेको छौँ. सरकार लागिरहेको छ. जहाँसम्म नियुक्तिको कुराहरू छ, नियुक्तिलाई पनि सरकारले प्रायोरिटी राखेर कति नियुक्तिहरूको लागि चाहिँ आह्वान पनि गरिसकेको छ. योग्य व्यक्ति काहीँ कसैलाई चाकरी चापलुसी नगरिकन पनि मुलुकको नेतृत्वमा पुग्न सकिन्छ भन्ने हिसाबले सन्देश दिने ढङ्गले सबैलाई अवसर खुल्ला गरिएको छ. कसैलाई पनि चाहिँ अवसरबाट वञ्चित हुने क्षमता हुँदाहुँदै पनि अवसरबाट वञ्चित हुने परिस्थिति सिर्जना नहोस् भन्नेतर्फ सरकारले ध्यान दिएको छ. यसलाई पोजिटिभ रूपमा पनि हेर्नुपर्नेछ. हामीले यो दुई तिहाईको सरकारले काम गरिरहँदाखेर यसका राम्रा पक्षहरूलाई भित्र्याउन सक्यौं भने, सरकारले सञ्चालन गर्ने कुरामा राम्रा पक्षहरूलाई भित्र्याउन सक्यौं भने, त्यसलाई संस्थागत गर्न सक्यौं भने त्यो सबैको सम्पत्ति हुन्छ, सबै नागरिकको सम्पत्ति हुन्छ, मुलुकको सम्पत्ति हुन्छ. त्योतर्फ हामीले चाहिँ बुझ्नु पनि जरुरी छ. अब अलिकति यो सरकारले अहिले प्रायोरिटी दियो के भने, मैले भनिहालेँ, कोही नजिक भएको कारणले, कोही नाता परेको कारणले गर्दाखेर त्यो व्यक्तिले अवसर प्राप्त गर्ने कुरा, त्यसको पहुँचको कारणले मात्रै अवसर प्राप्त गर्ने कुरा, त्यसको एक्सेस नहुँदा प्राप्तै नगर्ने कुरा, यस्ता कुराहरू चाहिँ यो सरकारले सधैँको लागि अन्त्य गर्न चाहन्छ. त्यो प्रक्रियामा हिँड्दाखेर केही कुराहरू त पब्लिकली देखिन आउँछ. त्यो पब्लिकली देखिन आइसकेपछि पब्लिकले गरेको जुन चाहिँ त्यसको त्यो विषयमा गरेको रियाक्सन कस्तो रहन्छ, त्यो रियाक्सनको आधारमा, उनीहरूले दिएको विचारको आधारमा फेरि हाम्रा कमी कमजोर देखेलाई सुधार्ने कुरा र राम्रो देखेर त्यसलाई संस्था गर्दै लाने कुरामा सरकार एकदमै सावधानीपूर्वक अगाडि बढेको छ. यसमा धेरै अब यति छोटो अवधिमा धेरै अपेक्षा गरेर आजको भोलि नै यो चिज किन भएन, यहाँ किन देखिएन भनेर हामीले अगाडि बढ्नु पनि स्वाभाविक हुँदैन भन्ने मलाई लाग्छ.
1: सभापतिको भारत भ्रमण चाहिँ कस्तो रह्यो तपाईँको नजरमा?
0: होइन, सभापतिको भारत भ्रमणले नेपाल र भारतको बीचको युगौंदेखि रहेको राम्रो सम्बन्धलाई अझ बढी उचाइमा पुर्याएको छ. प्रधानमन्त्रीको भ्रमण पूर्व नै सभापतिले जुन भ्रमण गर्नुभयो र सभापतिको भ्रमणलाई जति महत्व दिइयो भारतबाट, त्यसले सबै नेपालीलाई एउटा गर्व को अनुभूत गर्ने अवस्थामा पुर्याएको छ. हामी सबै मुलुकहरूसँग र खास गरेर दुईटा छिमेकी मुलुकसँग आफ्नै प्रकारको सम्बन्ध विस्तार गर्न चाहन्छौ. हाम्रो दक्षिणतिरको मुलुक भारतसँगको सम्बन्ध जुगौंदेखिको सम्बन्ध हो र यो चाहिँ हाम्रो सांस्कृतिक धार्मिक हिसाबले पनि अत्यन्त निकट सम्बन्ध हो. त्यो सम्बन्धलाई अहिलेको हाम्रो पार्टीको सभापति रवि लाम छानेको भारत भ्रमणले झन उचाइमा पुर्याएको छ, झन प्रगाढ बनाएको छ, झन सुदृढ बनाएको छ र त्यहाँ

0: रहेका हामी र उहाँहरूको बीचमा अथवा भारतीय नागरिक र नेपाली नागरिक बीचमा रहेका सानातिना शङ्काका विषयवस्तुहरूलाई पनि यो भ्रमणले चाहिँ निमित्यान्न पारेको छ। त्यसैले गर्दाखेरि यो भ्रमण अत्यन्त उपलब्धिमूलक रह्यो भन्ने हामीहरूको बुझाइ छ। हाम्रो नेपाली नेपालको लागि यो भ्रमण ऐतिहासिक छ, यो सदैव सम्झने प्रकृतिको छ। त्यसैले यो भ्रमण सफल भ्रमण, नेपाली जनताले सिर ठाडो गर्ने भ्रमण र नेपाल र भारतको सम्बन्धलाई यति मजबुत बनाउने अवसरको रूपमा भएको भ्रमणको रूपमा हामीले बुझेका छौं र त्यसरी नै नागरिकले स्वीकारेका छन् भन्ने मलाई लाग्छ।
1: ओखलढुङ्गामा कस्तो रह्यो तपाईँको यात्रा? ओखलढुङ्गेली वासीहरूलाई चाहिँ के भन्नुहुन्छ जाँदा जाँदै?
0: होइन, ओखलढुङ्गामा एकदमै राम्रो। अब हामी जिल्ला अधिवेशन गाउँपालिका अधिवेशन सबै समाप्त गरिसकेका छौं। धेरै नागरिकहरूले यो पार्टीमा जोडिने प्रयत्न गर्नुभयो, उहाँहरू आउनुभयो, जोडिनु पनि भयो र मैले भनिहालेँ अब जोडिने क्रममा धेरै साथीहरूले भूमिकामा बसेर केही योगदान गर्छु भनेर चाहना राख्नु भएको थियो। त्यो र अब सबैले एकैचोटि पाउने कुरा भएन। जो जो भूमिकामा रहनु भएको छ उहाँहरूले चाहिँ आफ्नो पार्टीको लक्ष्य अनुरूप पार्टीको गन्तव्य अनुरूप चाहिँ काम गर्छु भन्ने प्रतिज्ञा व्यक्त गर्नुभएको छ र जो जो भूमिकामा नरहिकन अलग बसेर चाहिँ पार्टीलाई सपोर्ट सहयोग गर्छु भन्नुभएको छ उहाँहरूमा पनि धेरै उत्साह देखिएको छ र सबै नागरिकहरूलाई जोड्ने काममा उहाँहरू सक्रियतासँग लागिराख्नु भएको छ। जोड्ने प्रक्रियाहरू झन् झन् विस्तारित भएर गएको छ। त्यसैले ओखलढुङ्गा जिल्लाको हिजोको दिनमा म चुनाव लडिरहेको अवस्थामा जे अवस्था थियो आजको अवस्था धेरै परिवर्तन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सबैको विश्वास बढेको छ र अत्यन्त राम्रो भएको छ भन्न चाहन्छु।
1: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद विश्व पोखरेलजी। नमस्कार।
0: नमस्कार, धन्यवाद।
1: वहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो नेपाली रेडियो
3: हरो विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिशोम फाइबर नेट।
4: यति राम्रो बेसमा सार्वजनिक लेखा समितिका सभापति नेपाली कंग्रेस

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो. It's 12 PM.

0: बदलीय बैठक बोलाएको यो पहिलो पटक रहेको छ। म्याथी वर्ष 2083-84 बजेटमाथि छलफल र विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डाक्टर सोरिङ वाग्दीले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब समेत आशय अर्थमन्त्री वाग्दीले दिनुहुनेछ। यस्तै बैठकको मुख्य कार्यसूचीहरूमा अर्थमन्त्री वाग्दीले विनियोजन विधेयक 2083, राष्ट्रिय ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 संसदमा प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको पूर्व निर्धारित बैठक केही दिनपछि धकिलिएको छ। यसअघि 28-29 जेठमा बस्ने भनिएको बैठक 5-6 असारमा बस्ने भएको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विशेष कारण बस केन्द्रीय कार्य समिति बैठक पछि सरेको बताउनु भएको छ। काठमाण्डुमा बस्ने बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धी प्रतिवेदनहरू पेश हुने बताइएको छ। बैठकमा समसामयिक परिस्थितिको समीक्षा पनि हुने जनाइएको छ। संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मिति समेत बैठक पछि तय हुने राप्रपाले जनाएको छ। संघ र प्रदेशका सभामुखहरूले घुमाउरो शैलीमा सांसदहरूका लागि स्वकीय सचिवको सुविधा माग गरेका छन्। सुदूरपश्चिम प्रदेशको टीकापुरमा हालै सम्पन्न अन्तर्व्यवस्थापिकका मञ्चको 11 सम्मेलनले आफूले सन्देश पत्र जारी गरेको छ, जसको बुदा नम्बर 5 संघीय संसद तथा प्रदेश सभाका सदस्यहरूको कार्यगत दक्षता अभिवृद्धि गरी कानून तर्जुमाको कार्य एवं संसदीय क्रियाकलापलाई गुणस्तरीय र प्रभावकारी तुल्याउन पहल गर्ने विषय रहेको छ। हाल संघीय संसद तथा प्रदेश सभाका सदस्यहरूले सहयोगी कर्मचारी पाउँदैनन्, यसअघि स्वकीय सचिवको सुविधा पाउने गरेका थिए। उक्त सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले संसदका स्वकीय सचिवको पद खारिज गरेको थियो। खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारिज गरेको हो। तर यो निर्णयप्रति त्यसै बेला संघीय संसदका तत्कालीन पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए। फेरि सांसदहरूले स्वकीय सचिवको सुविधा माग गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले 56 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। 23 र 24 गते भएको 68 जिल्ला मध्ये 56 अधिवेशन सम्पन्न भएको राष्ट्रपाले जानकारी दिएको छ। हालसम्मको विवरण सार्वजनिक गर्दै राष्ट्रपाले उक्त जानकारी दिएको हो। विवरण अनुसार 12 जिल्लामा अधिवेशन भइरहेको छ भने एक जिल्लामा अधिवेशन स्थगित भएको छ। त्यस्तै डोल्पा, हुम्ला, रूकुम पूर्व, मनाङ र मुस्ताङमा अधिवेशन नभएको विवरणमा उल्लेख छ। जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग गर्दै काठमाण्डुको माइती घर मण्डलामा विरोध प्रदर्शन गरेको छ। पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरू सहभागी रहेको उक्त प्रदर्शनमा कांग्रेस कम्युनिष्टले ठगे बाले नठग स्वायत्तता दिने आफ्ना वाचा पूरा गर, स्थानीय सरकारलाई अधिकार दे लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार स्थानीय तहलाई संविधानले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने, स्थानीय सरकारलाई आवश्यक संसाधन र निर्णय गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने तथा जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका थिए। उनीहरूले विभिन्न राजनैतिक दलहरूले चुनावका बेला गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप लगाउँदै स्थानीय स्वायत्तता र जनउत्तरदायी शासन प्रणालीलाई बलियो बनाउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गरेका छन्। लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर खर्तीले नवनियुक्त पाँचजना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। लुम्बिनीमा केही दिन अघि एमालेका 4 राज्यसभाबाट 1 मन्त्री नियुक्त भएका थिए। पुनर्गठित मन्त्री परिषद अन्तर्गत एमालेबाट रूपन्देहीका तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घखाँचीका रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री चेतनाथ आचार्यले 20 गति सिफारिस गरे पनि लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर खर्ती मगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीहरूलाई आज शपथ गराइएको हो। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदापछि इजलासमा फर्किएकी छन्। गत जेठ 5 गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माले पदभार ग्रहण गर्नुअघि कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा प्रधान आफैले विदा स्वीकृत गरेर विदामा बसेकी थिइन्। उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ। उनको इजलासमा 7 पेशी तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा 166 पेशी तोकिएको छ। वरियतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद भुयाललाई

0: छाएर चौथो नम्बरमा रहेका स्थानलाई संवैधानिक परिसरहरू
1: 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमान्स पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। फिलिपिन्समा सोमबार गएको भूकम्पमा परेर कम्तीमा 3 जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। अरू 5 जना घाइते भएको बताइएको छ। भूकम्पमा 37 भवनमा क्षति भएको बताइएको छ। यीमध्ये अधिकांश व्यावसायिक भवन छन्। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। शक्तिशाली भूकम्पपछि फिलिपिन्सका दक्षिणी क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरिएको छ। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्था फिलिपिन्स ज्वालामुखी र भूकम्प विज्ञान संस्थानका अनुसार मिन्डानाओका 6 स्थानमा सुनामीका छालहरू मापन गरिएको छ। पराकम्पनहरूको तीव्रता 1.3 देखि 6.7 म्याग्निच्युडसम्म रहेको छ। भूकम्प विधिहरूले आगामी घण्टा तथा दिनहरूमा थप पराकम्पन आउन सक्ने भएको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। त्यस्तै चीनिया राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन्। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जूले राष्ट्रपति सीलाई स्वागत गरेका छन्। चीनको सरकारी संचार माध्यम सीसीटीभीले सार्वजनिक गरेको भिडियो फुटेजमा किम जोङ उन र उनकी पत्नी री सोल जूले मुस्कुराउँदै ताली बजाउँदै चीनिया राष्ट्रपतिको स्वागत गरेको देखाइएको छ। विमानस्थलमा रातो गलैचा ओछ्याइएको र त्यसको दुवैतर्फ उत्तर कोरियाली सेनाहरू लाइनबद्ध भएर उभिएको दृश्य भिडियोमा कैद छ। दुई देशका शीर्ष नेताहरूबीच अहिले के कस्ता विषयमा छलफल भइरहेको छ भन्ने बारे चीन वा उत्तर कोरियाका सरकारी संचार माध्यमहरूले विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन्। भ्रमण सम्बन्धी थप अपडेटहरू आउने क्रम जारी छ। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो 12:15 बजेबाट शुरू भएको छ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्। जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजयी भएको छ। दुई खेल विन सकिएको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज मैदान उत्रिएको छ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्। त्यस्तै एसियन गेम्स छनौट प्रतियोगिता अन्तर्गतै तेस्रो स्थानका लागि आजै भएको खेलमा मलेसिया 8 विकेटले विजयी भएको छ। दोस्रो सेमी फाइनलमा हङकङसँग पराजित भएको मलेसियाले पहिलो सेमी फाइनलमा नेपालसँग पराजित भएको ओमानमाथि शानदार जित निकालेको हो। पहिला ब्याटिङ गरेको ओमानले दिएको 91 रनको लक्ष्य मलेसियाले 10 ओभरको समाप्तिमा मात्र 2 विकेट गुमाएर फेट्टाएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपा सभापति लामी छानेले बोलाएको सर्वदलीय बैठकमा गगन ओली प्रचण्ड लगायतका शीर्ष नेताहरू अनुपस्थित। हर्क साम्पाङद्वारा बैठक बहिष्कार। प्रतिपक्ष दलद्वारा सरकारको अपरिपक्व शैली र भारत भ्रमणमाथि प्रश्न। रासपामा 56 जिल्लामा अधिवेशन सम्पन्न। एकमा स्थगित। राप्रपा विभाजनका कारण केन्द्रीय समिति बैठक सर्यो। सुनकोशी मरे डाइभर्सनको बाँध निर्माणका लागि सरकारद्वारा ठेक्का आह्वान। स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइती घरमा जनमत पार्टीको प्रदर्शन। लुम्बिनी प्रदेशका नभई नियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण। एमालेका 4 र जसपाबाट 1 मन्त्री नियुक्त। फिलिपिन्समा भूकम्पमा परेर 3 जनाको मृत्यु, 5 घाइते, 37 भवनमा क्षति, सुनामीको चेतावनी। चीनिया राष्ट्रपति सी जिनपिङ उत्तर कोरियामा किम जोङद्वारा स्वागत। एसियन गेम्स छनौटको फाइनलमा नेपाल र हङकङ भेट्दै नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रदै आज भएको अर्को खेलमा ओमानलाई हराउँदै मलेसिया 8 विकेटले विजयी। हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खसरा, चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटु साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM
2: नमस्कार स्वयंसेविका दिदी
3: नमस्कार नमस्कार दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
3: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
3: हो त
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
3: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
6: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
1: नेपाल सरकार विज्ञापन बोर्ड
8: के भयो के को हल्ला खल्ला हो यो
9: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
10: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
8: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
10: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
11: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
11: सचेत बनाऊ
12: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न नुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: नुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM
2: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: पाहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
5: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
6: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
5: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
6: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
5: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएमपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
6: सञ्चालक
5: सूर्य श्रेष्ठ,
6: एसएमपी कम्पनीको कार्यालय
5: बाइपास रोड भरतपुर चितवन,
6: मोबाइल नम्बर
5: 98550359
6: 98555269
7: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
8: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
9: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
10: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
10: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम चितवनको सागनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
10: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन।
9: सम्पर्क नम्बर 98550289
11: 98550109
12: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ? विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बिच तनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 9850524454, 9855204454, इमेल lok.logic2@gmail.com।
13: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
14: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
12: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
14: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
12: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 9845004956।
15: हेलो हेलो, 1 2 3 चेक।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
3: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
6: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
6: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य कसरा चितवन। इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
6: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: या संसदले गर्ने हो, त्योभन्दा बाहिर त कसरी चेन्ज चेन्ज गर्नै सक्छ।
1: कम्बोडियामा अलपत्र 66 नेपालीलाई तत्काल फर्किन दूतावासको आग्रह। कार्यवाहीको जोखिम बढ़दै करका दर हेरफेरमा अर्थमन्त्रीले संसदमा परेको दर्ता गरेको पत्र अस्वीकार रहेको विपक्षी दलको भनाई। सूचना चुहाउनेलाई कार्यवाही गर्न माग।
2: दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभाहरु।
1: पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष। पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक। पशु कल्याणको छुट्टै विधेयकको आवश्यकता रहेको दावी।
0: पशु कल्याण विधेयक आवश्यक पर्छ किनभने विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई एउटा विशेष क्षेत्रको रूपमा परिभाषित गरेको छ।
1: र फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32। आधुनिक समाजमा पर्यावरणप्रतिको शिष्टाचार अत्यन्त बढ़दै गएको छ। जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दुरूपयोगले विश्वव्यापी संकट निम्ताएको छ। फिनल्याण्ड, डेनमार्क र नर्वे जस्ता देशले वातावरण संरक्षणमा एकदमै राम्रो उदाहरण प्रस्तुत गरेका छन्। त्यहाँबाट नेपालले फोहोर व्यवस्थापन, रिसाइकल र हरियाली संरक्षणका पाठ सिक्न सक्दछ। त्यसैले शिष्टाचार मानिस बीचको व्यवहार मात्र
3: निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ। आज बस्ने तय भएको बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर भोलि दिउँसो 1 बजेका लागि सारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारतको सीमाको विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनैतिक विवादले संसदको नियमित काम कार्यवाही प्रभावित बनाएको हो। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनु पर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान कायम राखेका छन्। यही माग पूरा नभएसम्म सदन सञ्चालन हुन नदिने विपक्षी दलका सांसदहरूले बताएका छन्।
4: सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित गराएर छाना याचन सहित तोरेकर हटाउने काम गरौं, त्यो नहुँदासम्म हामीले यो विरोधलाई जारी राख्नेछौं। तसर्थ म आग्रह गर्न चाहन्छु आजको यो सदन स्थगित गरियो।
5: उहाँले आफ्नो भनाइ सच्चाउनुपर्छ। हामी यो माग राख्न चाहन्छौं, त्यो कुरा नसच्चिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ।
3: सत्तापक्ष र विपक्षी दलहरूबीचको आफ्नो अडानका कारण संसद सम्वाद अवरूद्ध भइरहेको छ। संसद अवरूद्ध हुँदा विधेयकहरू, नीति तथा कार्यक्रमसँग सम्बन्धित छलफल र जनसरकारका विषयहरू समेत प्रभावित भइरहेका छन्।

0: प्रभारी बन्न नसक्दा संसद पुनः स्थगित हुन पुगेको हो। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा टेबल भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भिन्नता देखिएको बताउनुभयो। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर र करका दर बारेको सूचना चुहाउने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो।
1: बजेट भन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभापति।
0: संसदमा टेबल भइसकेको कुनै पनि विधेयकमा संसदको पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्न सक्ने संसदीय नियम र अभ्यास छ। तर अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयकमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद सचिवालयमा त्रुटि सुधार सम्बन्धी पत्र पठाउनु भएको थियो। तर संसदमा टेबल भइसकेको विधेयकमा संसद सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्नै नमिल्ने भन्दै फिर्ता पठाएको थियो। तर गत बुधबार संसदका महासचिव पद्म प्रसाद पाण्डेले तोक लगाएर दर्ता गर्न पठाएपछि आर्थिक विधेयककै अन्तिममा थपेर पुनः अपलोड गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
2: सरकारले विधेयकहरू ल्याइसके पछाडि दर्ता संसद सचिवालयमा नै हुने हो। आर्थिक विधेयक पनि संसद सचिवालयमा दर्ता भएको हो। आर्थिक विधेयक संविधान बमोजिम नै कानून बमोजिम नै जेठ 15 गते दर्ता हुने हो। जेठ 15 गते बजेट वक्तव्य आइसके पछाडि अर्थमन्त्रीज्यूले त्यसपछि बस्ने बैठकमा अर्थ विधेयक टेबल गर्नु भएको थियो। त्यसपछि गएर जेठ 15 गते त टेबल भयो, तर 17 गतेतिर चाहिँ के त्रुटिहरू छन् भनेर चाहिँ अर्थमन्त्रीले नै त्यसलाई सच्याएर विधेयक पठाछु भनेर पत्र प्राप्त भयो सचिवालयलाई। त्यसपछि सचिवालयले अब त्रुटि हटेर प्राप्त गरेको विधेयक चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध गराएको हो।
0: यसरी संसदमा टेबल भइसकेको विधेयकलाई सरकारले आफू खुशी संशोधन गर्ने अधिकार रहन्छ? कानूनविद चन्द्रकान्त गेवालीले सीआईएनसँग भन्नुभयो।
3: संसद सचिवालय मतलब भएन के, यो त संसदमा पेश गरेको जुन बजेट छ नि त्यो त एक्जिक्युटिभबाट आयो। एक्जिक्युटिभबाट आइसकेपछि त्यो त प्रस्ताव हो। प्रस्तावलाई चाहिँ एडिटेड गर्ने या त्यसलाई चाहिँ चेन्ज गर्ने या कर्गतहरू परिवर्तन गर्ने सबै जनताका प्रति
0: छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। समितिले प्रधानमन्त्री समक्ष बुझाएको प्रतिवेदनमा गुरूङको नाममा रहेको 89 तोला सुन र 6 किलो चाँदी पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ। समितिका अनुसार सम्पत्ति विवरणमा देखाइएका सबै जग्गा गुरूङको नाममा नभई अधिकांश बुवा र हजुरबुवाको नाममा रहेको पाइएको छ। धनकुटामा 19 रोपनी 15 आना जग्गा मात्रै उहाँको नाममा भेटिएको छ भने चितवन र गोर्खाका जग्गा परिवारको नाममा रहेको उल्लेख छ। शेयर खरिदका क्रममा ऋण लिएको देखिएको तथा सम्पत्ति शुद्धिकरण तथा अस्वाभाविक सम्पत्ति भेटिएको प्रमाण नदेखिएको समेत समितिको निष्कर्ष छ। साथै जग्गा कारोबारमा वास्तविक मूल्यभन्दा कम मूल्य देखाउने प्रणालीगत कमजोरी रहेको भन्दै सुधारको सुझाव पनि दिइएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधान दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासन र सम्बन्धित निकायबीच वृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभयो।
4: सीमा सम्बन्धी चाहिँ समाधान गर्न बित्तिकै त्यहाँका चाहिँ सबै कुराहरू समस्या चाहिँ निको हुन्छ भन्ने कुरा पनि होइन। त्यही कारणले हामी यो समितिको बैठक गर होइन आजको बैठकले चाहिँ हामीले चाहन्छौँ कि यो समितिको बैठकले दुवै जिल्लामा जुन पहिलो कुरा दुवै जिल्लाहरूको चाहिँ जुन समस्या बढ्दै गइरहेको छ यसलाई निराकरण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि मान्यहरू उठाउनुभयो जस्तै उहाँहरूको कोही उहाँको बीचमा चाहिँ समन्वय काम गर्नु पर्यो परे र त्यसको समाधान निरन्तर हामी लागिरहनु पर्यो।
0: जेठ 3 गते बाजु

0: कैलाकौं हिमाली गाउँपालिका तीन लामपाटा क्षेत्रमा स्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका दुई थालीका स्थानीय बीच विवाद शुरू भएको थियो। विवादमा कुटपीट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। पशु अधिकारको संरक्षण र पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक मानिएको पशु कल्याण ऐन अझै जारी हुन सकेको छैन। पशु कल्याण सम्बन्धी छुट्टै कानून आवश्यक रहेको निष्कर्षमा सरकार पुगेको पाँच वर्षभन्दा बढ़ी भइसकेको छ, तर पनि विधेयकले हालसम्म पूर्णता पाउन सकेको छैन। सरकारले 2078 सालमा नै पशु कल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार पशु सेवा विभागले मस्यौदा तयार गरी तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेश गरेको थियो। मन्त्रालयले मस्यौदा संशोधन गर्न दिएको सुझावका आधारमा विभागले तीन पटकसम्म मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको छ। पछिल्लो पटक करिब डेढ़ वर्ष अघि विभागले मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको जनाएको छ। तर मन्त्रालयमा छुट्टै ऐन भन्दा पनि हाल कायम रहेको पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 नै पशु कल्याणको विषय समेट्ने भन्ने विषयमा छलफल भएपछि ऐन रोकिएको हो। लामो समयदेखि प्रक्रियामा रहेको यस ऐनमा अबको प्रक्रिया के हुँदैछ? सीआईएनसँग कुरा गर्दै कृषि मन्त्रालयका उपसचिव रामनन्दन तिवारीले भन्नुभयो,
1: एउटाको मसौदा बन्ने क्रममा छ होइन, भएको ऐनमा राखेर पछिल्लो पशु स्वास्थ्य पशु सेवा ऐन छ, त्यो ऐनमा पशु कल्याणका विषय पनि राख्नुपर्छ भने त्यसले एकैचोटि ऐन बनाउने भन्ने किसिमको कुराहरू भएन। त्यसका मसौदा चाहिँ के अरे बनाउने क्रममा छ। मसौदा बनिसकेपछि हामीले सार्वजनिक पनि गर्छौँ, पोस्टमा राख्छौँ, सुझाव माग्छौँ, सरकारलाई पनि पठाउँछौँ होइन, त्यही क्रममा रहेको अवस्था छ।
0: तर पशु अधिकार कर्मीहरूले भने पशु कल्याण ऐन छुट्टै जारी गर्न सरकारसँग माग गरेका छन्। ऐन अन्य ऐनहरूसँग मिसाएर एकीकृत रूपमा जारी गरे कार्यान्वयनमा समस्या हुने भन्दै छुट्टै ऐन जारी गर्नुपर्ने पशु अधिकार कर्मी स्नेहा श्रेष्ठले सीआईएनसँग बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32 जनाको मृत्यु भएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्नेच्यूडको भूकम्पमा परि 24 जना बेपत्ता रहेका छन् भने 134 जना भन्दा बढ़ी घाइते भएको बीबीसीले जनाएको छ। यस्तै 10,000 भन्दा बढ़ी घरमा क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। र खेल खबरमा, नेपालले एसियन गेम्स छनौट जितेको छ। आज सम्पन्न खेलमा नेपालले डीएलएस मेथड मार्फत हङकङलाई 19 रनले पराजित गरेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11.3 ओभरमा 2 विकेट गुमाउँदै 114 रन बनाएको थियो। तर वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो।
2: डडेलधुराको अमरगढ़ीमा जंगली जनावरको आतंकले किसानहरूलाई हैरानी।
3: बानर लाग्छन् यहाँ, छोड पनि आउँछ, कहिले काहीँ बनिएर पनि लाग्छन्। ठ्याक्क यो तरकारी खन्ने बेला लाग्छन् बढी जसो। एकजनाले पोरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
2: क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न किसानको माग। रिपोर्टसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा प्रभावकारी तर प्रभावकारिता खस्कदो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे, यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छुवाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
6: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: भारी अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्याण्ड स्थित नेपाली दूतावासले आग्रह गरेको छ। पटक पटक सम्पर्क र सहजीकरणका लागि प्रयास भए पनि उनीहरू स्वदेश फिर्ता प्रक्रियामा सहभागी नभएपछि दूतावास आतंक बढ़दै जाँदा किसान हैरान भएका छन्। आलु लगायतका तरकारी बालीमा बाँदर, बँदेल, दुम्सी, छाडा चौपायाले क्षति पुर्याउन थालेपछि खेतबारीमै कठपुतली टाँगेर बाली जोगाउने प्रयासमा किसानहरू जुटेका हुन्।
9: जंगली जनावर तथा छाडा पशु चौपायाको आतंक बढ़दै जाँदा डडेलधुवाको अमरगढ़ी नगरपालिका क्षेत्रका किसानहरूले पुराना कपड़ा, टोपी प्रयोग गरेर मानिस जस्तै देखिने कठपुतली बनाएर खेतका बीच भागमा राख्ने गरेका छन्। तीनका टुक्रा तथा आवाज निकाल्ने सामग्री समेत प्रयोग गर्न थालेका छन्। अमरगढ़ी नगरपालिका एककी चन्द्रिका एरले छाडा पशु चौपाया, बाँदर र बदेलका कारण बाली नाली जोगाउनै कठिन भएको बताउनुभयो।
10: बादललाई त रोकथाम गर्न सकिँदैन। एउटा यो छडुवा गाईले सताइहाल्छ कि, दुन्छन्, खान्छन्, आज वन जंगल छाडिदिन्छन्, घरतिर आउँछन्। समस्या धेरै छ गाईले।
9: जंगली जनावरलाई डर देखाएर बाली जोगाउने उद्देश्यले यस्तो उपाय अप्नाएको किसान बताउँछन्। उनीहरूका अनुसार बाँदर, दुम्सी र बदेलले विशेष गरी तरकारी फल्ने बेला बढ़ी क्षति पुर्याउने गरेका छन्। भातकाणाकी अर्की किसान देवकी भट्ट।
3: जंगल जनावरको समस्या बानर लाग्छ यहाँ, अनि सौड पनि आउँछ, कहिले काहीँ बनिएल पनि लाग्छन्। ठ्याक्का यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो, त्यही भएर जोगाउनु पर्छ। एकजनाले पोरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
9: रातिको समयमा दुम्सी र बदेलले खेत खनेर बाली नष्ट गर्ने तथा दिउँसो बाँदरको समूहले तरकारी सखा पार्ने गरेका छन्। छाडा चौपायाले पनि खेतबारीमा पस्दै आलु लगायत अन्य तरकारी बालीमा क्षति पुर्याइरहेका छन्। स्थानीय सरकारले भने जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि हालसम्म कुनै विशेष कार्यक्रम सञ्चालन गरेको छैन। अमरगढ़ी नगरपालिकाका कृषि शाखा प्रमुख रमेश भण्डारी:
11: जंगली जनावरको क्षति न्यून गर्न लागि कार्यक्रमको लागि बजेट विनियोजन गरेको छैन। पालिका दोषबाट न्यून बजेट विनियोजन हुन्छ कृषि क्षेत्रमा। हाम्रो जो वर्षको चालु आएको वार्षिक बजेट पनि 10 लाख मात्रै छ पालिका कृषिले गरेको, त्यो कार्यक्रममा त हामीले त्यस्तो घेरबार गर्न सकेका छैन।
9: किसानहरूले जंगली जनावर नियन्त्रण, घेरबार कार्यक्रम तथा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारले तत्काल पहल नगरे खेतीपाती नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्। कतिपय किसानले जंगली जनावरबाट बाली जोगाउन खेतबारी वरिपरि तारबार गरेर विद्युत बत्ती समेत जडान गरेका छन्। तर्कराज भट्ट, CIN, रेडियो अमरगढी, डडेलधुरा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विदेशमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा विस्तारमा ढिलाइ, श्रमिक अझै समस्यामै।
12: पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको, यो टाइम अनुसार त धेरैको त मिल्दैन, त्यो कारणले पनि कठिनाई आइरहेको छ नि तपाईँको।
2: टेलिमेडिसिनको 5 वर्ष अपेक्षा ठूलो तर उपलब्धि कम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् CIN को साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको तथ्याङ्क अनुसार करिब 40 लाख भन्दा बढी नेपाली विदेशमा कार्य गरिरहेका छन्। विशेष गरी खाड़ी मुलुक मलेसिया, दक्षिण कोरिया तथा अन्य देशहरूमा कार्यरत श्रमिकहरूले स्वास्थ्य समस्याको समयमा उपचार र परामर्श पाउन गाह्रो छ। यही समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य परामर्श उपलब्ध गराउने प्रयास शुरू गरेको 5 वर्ष बित्न लाग्दा समेत श्रमिकले लाभ लिन सकेका छैनन्। टेलिमेडिसिन सेवा र यसको प्रभावकारिताको बारेमा हामीले वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख गुरूदत्त सुवेदीसँग कुराकानी गरेका छौं।
19: टेलिमेडिसिन सेवालाई हामीले सञ्चालन गरिरहेछौँ, जस्तो वीर हस्पिटलसँग सम्झौता गरेर हामी त्यहाँ चलिरहेछौँ। हाम्रो डाक्टर लगायतको हाम्रो चाहिँ स्टाफहरू पनि हुनुहुन्छ। यसमा विशेष गरेर फोन भन्दा वाट्सएप, इमो लगायतका भाइबर, म्यासेन्जर, सबै सबै सामाजिक सञ्जाल सबै युज गरेर पनि फोनमा भन्दा बढी पैसा पनि वाट्सएपहरूमा बढी आउँछ। किन भन्दा फोनमा पैसा पनि लाग्ने भयो, ऊ पनि भयो होइन, त्यही हिसाबले
20: गर्दाखेरि
19: भिडियो कल गर्न सकियो। त्यो अनुसार हामीले चाहिँ परामर्श सेवाहरू पनि दिइरहेका छौँ र चाहिँ विशेषज्ञ सेवा पनि हामी चाहिँ त्यो उहाँको केस हेरेर त्यसलाई सम्बोधन गर्न सक्नुभएन भने अर्को डाक्टरलाई चाहिँ ऊ गरेर टाइम लिएर त्यसरी पनि गरिरहेको छौँ भने अहिले चाहिँ हाम्रो यहाँ अफिस टाइममा 10-5 नै छ होइन, त्यसपछि चाहिँ त्यति ऊ छैन। अब आगामी दिनमा हामीले यो पनि 24/7 उयो गर्ने र यसमा चाहिँ साइको सोसल काउन्सिललाई पनि अलिक बढी जोड्ने,
20: त्यसलाई
19: मनोसामाजिक भने किन भन्दा अघि हामीले भनिसक्यो नि त सुसाइड लगायतका चाहिँ घटनाहरू धेरै घटे, मान्छेहरू कसैलाई त्यस्तो घटना घटौँ भन्ने आफूलाई लाग्छ भने पनि पख भनेर काउन्सिलिङ गरेर फकाएर यसो चाहिँ हामफाल नै लागेकोलाई पनि फर्काउने त्यो खालको लागि गर्नुपर्छ भनेर 24 आवर नै चाहिँ साइको सोसियल काउन्सिलहरू पनि थपेर हामीले त्यसलाई अगाडि प्रभावकारी बनाएर लाग्न लागिरहेछौँ। यसले गर्दाखेरि आगामी दिँदा अझ फलदायी होला र त्यसलाई अझ हामी परिष्कृत बनाएर लाँदैछौँ।
20: अहिले अब वीर अस्पतालसँग मात्रै यहाँहरूको सम्झौता छ, वीर अस्पताल मार्फत मात्रै यो सेवा सुविधा चाहिँ दिइरहेको छ। विशेष गरी कुन कुन देशमा चाहिँ तपाईँहरूले यो सेवा दिइरहनु भएको छ?
19: होइन, देश भन्ने त छैन तपाईँको, सबै जुन देशबाट आए पनि हाम्रो चाहिँ
20: सेवा
19: जुनसुकै देशबाट फोन आउन सक्छ, जुनसुकै देशबाट उहाँहरूले म्यासेज लेख्न सक्नुहुन्छ, ऊ गर्नुहुन्छ।
20: श्रमिकहरू मात्रै भन्ने पनि हो अथवा अरूले पनि गर्न सक्छन्?
19: अरूले पनि जसले पनि गर्न सक्नुहुन्छ। अब तपाईँ श्रमिक हो कि होइन, तपाईँको पासपोर्ट के हो, श्रम स्वीकृति के हो भनेर हामी भेरिफाई गर्दैनौँ, जसले पनि गर्न सक्नुहुन्छ। अब यसलाई अझ हामी थप प्रायोरिटी बनाउन लागिरहेको छ।
20: भनेपछि जुनसुकै देशबाट जसले पनि विदेशमा रहेका नेपालीले फोन गरेर यो सुविधा लिन
19: सक्नुहुन्छ।
20: अहिले फोनहरू कतिको आउँछन्?
19: अहिले फोनहरू चाहिँ आइरहेछन्, फोनहरूमा भन्दा नि मैले भने नि त्यही वाट्सएप लगायत म्यासेन्जर लगायत
20: फोन, मतलब वाट्सएपमा पनि फोनै गर्ने, कलै गर्ने, त्यही म्यासेन्जरमा सबैमा
19: ती खालका कुराहरू चाहिँ छन्।
20: तथ्याङ्क हेर्दाखेरि गत वर्ष 1300 जना जतिले चाहिँ टेलिमेडिसिन सेवा लिएका थिए, यो वर्षको केही तथ्याङ्क आइसकेको छ?
19: आइसकेको छ। अहिले टेलिमेडिसिन सेवा लिने चाहिँ झन्डै 5000 भन्दा बढीले सेवा अहिलेसम्म 5000 भन्दा बढीले सेवा लिनु भएको छ।
20: त्यो संख्या साह्रै न्यून भयो। वैदेशिक रोजगारीमा जाने त अब श्रम स्वीकृति लिने नि यो वर्ष गत वर्ष 8 लाख पुगे, भनेपछि 8 लाखमा 4000-5000 फोन गरेर सेवा लिनु भनेको त एकदमै धेरै न्यून भयो। त्यसलाई त विस्तार गर्नुपर्ने रहेछ, किनभने सरकारको सोच राम्रो छ, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको स्वास्थ्य सेवा पहुँच सरल होस् भन्ने हिसाबले शुरू गरियो नि त। किन यसलाई आज यो स्थापना भएको त 5 वर्ष पूरा भइसक्यो, विस्तार गर्न किन
19: सकिएको? एउटा चाहिँ अलिक यहाँले भने जस्तै यो एकदम सत्य कुरा हो कि त्यत्रो संख्यामा गइराख्नु भएको छ किन थोरै भयो त भन्ने विषय चाहिँ एउटा चाहिँ एकदम जायज विषय हो। अब एउटा कुरा चाहिँ के छ भन्नुहुन्छ, भने पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको यो टाइम अनुसार त धेरैको त मिल्दैन त्यो कारणले पनि कठिनाई आइरहेछ नि तपाईँको टाइम मिल्दैन यता राति हुन्छ उता ऊ हुन्छ त्यो हिसाबले पनि एउटा बाधा भइरहेछ भन्ने हामीले महसुस भएको छ त्यही भएर यसलाई हामी 24/7 बनाउँदैछ त्यो भयो भने चाहिँ यो अभियसली यो धेरै बढिहाल्छ होइन तपाईँको अनि अर्को कुरो चाहिँ तपाईँको चाहिँ यहाँ एउटा अर्को पनि कठिनाई छ हामी त्यसलाई पनि कसरी सल्भ गर्ने भनेर लगाइरहेको छौँ जस्तो यहाँ काउन्सिलिङ त गर्यो होइन काउन्सिलिङ गरिसकेपछि काउन्सिलिङको पाटो त अहिले काम गर्ने भयो त बिरामी भयो त औषधोपचारको मेडिकलका कुराहरू भए अब ठ्याक्कै यहाँको बाट त्यो सिफारिस गरेर डक्टरले यो फलानु औषधि खानु भनेन त्यो औषधि नि पाइँदैन
20: पाइएन
19: अब यहाँको प्रेस्क्रिप्सन त्यहाँ काम पनि गर्दैन कि त्यहाँकै त्यो मेडिकल उसमा चाहिँ रेजिस्टर नभइकन चाहिँ त्यहाँ गर्न पनि पाइएन भनिसकेपछि अब हामीले चाहिँ के पनि सोचिरहेछौँ भने यो महत्वपूर्ण जुन हुन्छ नि ठुल्ठूला चाहिँ सहरहरू धेरै चाहिँ हाम्रो वैदेशिक रोजगारमा गएका धेरै साउदी अरेबिया युएई खाडी मुलुकहरूमा त्यहाँको कुनै त्यहाँको प्रपर डक्टरहरूलाई हाम्रो कन्ट्याक्टमा राख्ने हामी दूतावास मार्फत तिनीहरूलाई त्यो ठुल्ठूलो सहरमा हामी चाहिँ कन्ट्याक्टमा राख्छौँ अनि त्यो गरिसकेपछि चाहिँ यहाँबाट चाहिँ हाम्रो टेलिमेडिसिनवाला डक्टरले रिफर गरे अनुसार उहाँले सहजीकरण गरेर प्रेसक्रिप्सन दिनुभयो भने त त्यो पनि समाधान भयो भने त्यो खालको पनि मेकानिजममा जोड्न सकिन्छ कि भन्ने त्यो कारणले पनि एउटा घट्नुको कारण थियो के तपाईँको
20: अब कुरा मात्रै चलेको हो तर तपाईँहरू प्रक्रियामै गइसक्नु भएको छ
19: डक्टरको विषयमा पनि अब त्यहाँ सम्पर्क गरेर को हुन्छ त्यसमा पनि गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था त्यस कारण कम्युनिटीको जस्तो सल्लाह सुझावको हिसाबले चाहिँ यसो गर उसो गर यसो गर डक्टर देखाऊ भन्ने त भयो डक्टरै देखाउने भाषामै समस्या छ त्यहाँ जान सक्ने पनि समस्या छैन नि त त्यस कारण त्यो विषयमा पनि हामी लागिरहेछ त्यो भयो भने यो संख्या पनि बढ्छ अझ थप प्रभावकारी पनि हुन्छ भन्ने छ
20: टेलिमेडिसिनको बारेमा चाहिँ विदेशमा रहेका नेपालीहरूलाई थाहा नभएर यस्तो सुविधा चाहिँ नेपाल सरकारले उपलब्ध गराइरहेको छ भन्ने कुरा थाहा नभएर पनि जोडिन नसकेको हो कि भन्ने एउटा प्रश्न त छँदैछ नि त
19: कतिपय त्यो पनि हुन सक्छ तपाईँको जुन लेभलमा हाम्रो चाहिँ प्रचार प्रसार
20: धेरै हरहरै आयो भने हामी धान्न सक्दैनौँ कि भन्ने पनि होला तपाईँहरूलाई
19: हुनपर्ने हो त्यो हिसाबले चाहिँ नभएको हुन सक्छ अब हामी आगामी दिनमा चाहिँ 24/7 गर्छौँ र त्यसपछि यो प्रचार प्रसारलाई व्यापक रूपमा गरेपछि यो प्रभावकारी हुन्छ
2: प्रमुख विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर सोनी मोहगलेले संघीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन् छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ राष्ट्रिय सभा संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादमा उब्जिएको समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण 32 भन्दा बढ़ीको मृत्यु भएको छ र नेपालले एसियन गेम्स छनौट जितेको छ हवस्त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य बिदा हुन्छु नमस्कार शुभरात्री

0: पहिलो समय सूचक अहिले रातिको 8 बज्यो इस 8 PM।
1: तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
0: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
6: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
5: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध। वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98 450 82 997,
3: 98 550

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइ राख्ने,
0: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550-52454 98455-20454 इमेल lok.logic2@gmail.com।
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट IT सोलुसन।
4: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ BBC नेपाली सेवाको समाचार।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको विवादित अभिव्यक्ति बारे सहमति नजुट्दा सदनको अवरोध कायमै, विपक्षीलाई मनाउने सभापति लामिछानेको प्रयास बारे रासोपाका एक नेता भन्छन्,
1: गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने दिशामा आजदेखि संवाद सुरु भएको छ, थप छलफलले नै सोलुसन के हो भन्ने कुरा निकाल्छ।
0: सत्ता पक्षको प्रस्तीकरण प्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
2: प्रधानमन्त्री नै गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन र त्यही कुरामा मिलेन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायल माथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। दुई पक्ष बीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लडाईपछि इरानको सेनाले आफूले इजरायल विरूद्धको सैनिक कार्यवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीड़ादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनन सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले तत्कालै युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट, इरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। यमनका हुथीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको ईयू पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम को जीत भनेका छन्। रूसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्विरहरूमा बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री कियर स्टार्मरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनु पर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्षभन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न, पठाउन र हेर्न रोक लगाउनु पर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाइने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमनबारे ब्रिटेन सरकारले केही दिनमै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चिनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह वालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत एक सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
4: सत्तापक्षको सभापति माननीय रवि लामिछानेज्यूले त्यही भन्नुभयो, परराष्ट्र मन्त्री दिनुहुन्छ सरकारका तर्फबाट, उहाँले बोल्नुहुन्छ सदनमा, बरु पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, त्यहाँ अझै केही नपुगेका कुराहरू छन् भने, अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौँ भने प्रधानमन्त्री स्वयं उपस्थित भएर अरूसम्म त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौँ।
0: सत्ता पक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
1: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त टुङ्ग्याएको छ नि त। जति पनि इस्युजहरू छन् त्यो रिजल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
0: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। राष्ट्रपति नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
1: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने बात पनि सत्ता पक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
0: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्ता पक्षको प्रष्टीकरणप्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौं।
2: कमसेकम संवाद शुरू भयो, खुसीको कुरा हो। तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो। गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ। र त्यसको लागि चाहिँ प्रधानमन्त्रीजीको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने, किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देखियो, संवाद शुरू भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर प्रष्टीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन। उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ यो के भन्न खोज्या भन्ने सुन्न चाहन्छौ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद शुरू भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
5: तर उहाँहरूको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनीतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त।
2: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौ, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो, त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन।
5: अब यो आर्थिक विधेयकमाथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्, कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त त्यसो भए?
2: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैनौ, नियमित चलोस्। नीति कार्यक्रम छलफल भयो पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो, त्यसै गरी विनियोजन विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस् पास होस् हाम्रो अपेक्षा यो, सदन नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले बन्द गरेका त होइन। प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियताको विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि, सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि, त्यो बारे त संसद स्वतः जवाफ दिए बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो। त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त।
5: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीजी आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न?
2: निश्चय पनि, निश्चय पनि।
0: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अर्को प्रसंग, सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने। ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्। परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए। बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्। सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
6: हाराको होइन, म अक्सिजन सिधेर पछि भएको अक्सिजन सिध्यो, अब अक्सिजन सिध पनि हिँड्नु सकेन, रन पनि अब खाने खाने त्यो खाली खाने पेटमा खाने हुँदैन, त्यसमा त्यो खाने मात्र हो अक्सिजन भन्ने। दुई दिनसम्म केही पनि खाएन अनि त्यो म त्यो आएछु भने चाहिँ बरफ बरफ चपाउँदै बसेँ। अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो, चपाउँदा बरफ त्यो अनि त्यो त ऊ हुन्छ बरफ चाहिँ पुरा चपाएँ। खानेकुरा त त्यही त्यही चकलेटहरू थियो अब भुजी भुजीमा आफ्नो, अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो। त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खप त्यो राति दुम त गर्दै थियो अनि खाप खाएर चाहिँ त्यसमा खाप खपमा त्यहाँबाट चाहिँ अब हाम्रो त्यो हिउँमा केही नै त्यो यस्तो हुन्छ, हातमा त केही पनि छैन अनि अब हिउँमा चाहिँ त्यो त्यसले गरेर खरपत्र कुरो चढेर अलिक माथि चढेर निस्केर हेरेर आउनलाई माथि बाहिर निस्किन सक्ल सक्ल जस्तो लाग्यो कि अनि त्यहाँबाट चाहिँ फेरि ल सक्दो रहेछ भने त त्यति त्यति नि डोरी खोजेर गएँ। डोरी त्यो डोरी हुन्छ त्यो डोरी कहाँनिर रहेछ डोरीको एरिया खोज्दै गएँ, अर्को ठाउँमा डोरी पाएँ। डोरी पाएपछि डोरी पाएपछि डोरीमा समातेर उता गएँ, फेरि त्यहाँ पनि अर्कै पहिरो आएको रहेछ। त्यहाँबाट फेरि आउँला आउँला जस्तो त्यो खाल्टो खोलिहरू डाँडेर काटेर कता कता डाँडेर काटेर अनि त्यहाँबाट तल आएँ। त्यो उँधो बाहिर निस्केपछि रातभरि हिँड्यो, त्यो दिन बोरी पनि हिँड्यो रातभरि पनि हिँड्यो अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो। यो एसबिसी भन्ने एउटा कम्पनी हुन्छ उनीहरूको केटाहरू माथि सामान फोहोर ऊ गर्नुलाई जाँदै रहेछ, त्यहाँबाट भेट्यो अनि उनीहरूले जसलाई गरेर बोकेर ल्यायो। बाँचेले भने लाग्दैन थियो, म यतिकोमै सिकिदिने
0: दावा शेर्पा बीबीसी नेपालीसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लडाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ, तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ। यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
3: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो। उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिला भन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मेसुद पेजिस्कियानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12ले राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्, तर उनीहरूबीच के छलफल भयो त्यो प्रष्ट छैन। यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। This is the BBC.

0: चाहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज

0: सेकेन्ड मंगलबार कृष्ण नवमी 9 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बजेटपछि चुपचाप फेरिए करका दर, अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग, दिल्लीबाट फर्किएको 7 दिनले बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल, सत्तापक्ष र विपक्षीबीच अविश्वासको खाडल बढ्दै रविलाई प्रधानमन्त्रीको अफर, बालन सच्याउन रविलाई हैरानी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको सिंचाई आयोजनाले फेरिँदै किसानको खेतीबाली शीर्षकको शुभ समाचार।
0: तेह्रथुङ छत्थर गाउँपालिका 6 का किसान टंकबहादुर लिम्बु बिहानै खेततिर निस्कँदा अहिले उहाँको मनमा पहिले जस्तो चिन्ता हुँदैन। केही वर्ष अघिसम्म भने अवस्था फरक थियो। खेतमा पानी पुर्याउने चिन्ता, कुलो भत्किने डर र पानीको पालो कुर्दा कुर्दै बित्ने रातहरू उहाँको दैनिकी बनेका थिए। खेती गर्नुभन्दा पानीको व्यवस्थापन गर्न बढ़ी समय खर्च हुन्थ्यो, उहाँ विगत सम्झिँदै भन्नुहुन्छ। कहिले रातभरि पानी थुन्नु पर्थ्यो, कहिले पालो कुर्नु पर्थ्यो, खेतमा पानी पुग्छ कि पुग्दैन भन्ने चिन्ता हुन्थ्यो। टंकबहादुर मात्र होइन, छथर छका अधिकांश किसानको कथा उस्तै थियो। अन्नबाली, तरकारी तथा फलफूल खेती नै मुख्य आयस्रोत भए पनि पर्याप्त सिंचाई सुविधा नहुँदा उत्पादन अपेक्षा अनुसार हुन सकेको थिएन। वर्षा कम हुँदा बाली सुक्ने, तरकारी खेती विस्तार गर्न नसकिने र फलफूलका बिरूवाले समयमै पानी नपाउने समस्या वर्षौंदेखि किसानले भोग्दै आएका थिए। किसान अन्जान आँखे वा पनि सिंचाईका लागि प्रयोग हुने माटोका कुलोहरू किसानको बाध्यता थिए। माटोको कुलोबाट पानी ल्याउँदा धेरै ठाउँमा चोहिन्थ्यो, उहाँ भन्नुहुन्छ। कतै कुलो भत्किन्थ्यो, कतै पानी हराउँथ्यो, खेतसम्म पर्याप्त पानी पुग्दैनथ्यो, खेती गर्न निकै कठिन थियो। यही समस्यालाई समाधान गर्ने उद्देश्यले निर्माण गरिएको कमान सिंचाई आयोजना अहिले गाउँमा परिवर्तनको आधार बनेको छ। छरछरे खोलालाई मुहान बनाएर निर्माण गरिएको करिब 2153.97 मिटर लामो सिंचाई कुलोले किसानको वर्षौं पुरानो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बजेटपछि चुपचाप फेरिए करका दर, अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा हिमालय टाइम्समा खबर छ। करका दर हेरफेरको विषयले प्रतिनिधि सभामै प्रवेश पाएको, संसदमा टेबल भइसकेको आर्थिक विधेयकमा आफू खुसी करका दर हेरफेर गरिएको भन्दै सांसदहरूले चर्को विरोध जनाएका हुन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रक्रिया मिचेर अर्थ मन्त्रालयले आफू खुसी करका दर संशोधन गरेको भन्दै विपक्षी दलका सांसदहरू आक्रोशित बनेका छन्। विधेयकका 16 पाना हटाएर अर्थ मन्त्रालयले वेबसाइटमा नयाँ विधेयक राखेको भन्दै उनीहरूले छानबिन समेत माग गरेका छन्। संसदको स्वीकृति बिना मनला करका दरहरू हेरफेर गरिएकोमा अर्थमन्त्री डाक्टर सोडी मुवागलेमाथि संसदीय छानबिन हुनुपर्ने उनीहरूको माग रहेको छ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले करका दर हेरफेर र करका दरबारे सूचना लिक गर्ने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले संसदलाई छलेर सरकारले मनलाग्दी हेरफेर गर्न नमिल्ने बताउनुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक दासना थापाले संसदमा दर्ता भइसकेको विधेयकमा अर्थ मन्त्रालयले आफू खुसी त्यसका प्रावधान चलाउने कार्य आर्थिक अपराध भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर सोरुङ लाग्लेले जेठ 15 गते संसदमा प्रस्तुत गरेको शुरूआती आर्थिक विधेयक 464 पृष्ठको थियो तर व्यापक त्रुटि र आलोचनापछि मन्त्रालयले 16 पृष्ठ हटाएर 448 पृष्ठको अर्को विधेयक वेबसाइटमा सार्वजनिक गरेको थियो। शुरूआती आर्थिक विधेयकमा करका दरमा व्यापक त्रुटि भेटिएपछि सरकारले भ्याट फिर्ताको व्यवस्था संशोधन गर्दै पहिले तत्काल भ्याट फिर्ता गरिने भनिएकामा पछिल्लो संशोधित व्यवस्थाले तत्काल छूट दिने भन्ने प्रावधान राखेको छ। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले संसदको अवरोध खुलाउन सत्तापक्षले तत्परता नदेखाउनु खेदजनक रहेको बताउनु भएको छ। सदन खुलाउन तत्परता नदेखाउनु केवल प्रतिपक्षको उपेक्षा मात्र नभएर जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च नीतिगत मञ्च संसदप्रतिको अनादर भएको विपक्षीको आरोप रहेको छ। बजेटपछि चुच्चा फेरिँदै करका दर अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा हिमाली टाइम्समा खबर छापिएको छ।
0: फर्किएको साता दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। तीन दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदैछन्। चिनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चार दिने 31 जेठदेखि 3 असारसम्मको भ्रमणका लागि बेजिङ जाने भएका हुन्। खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिष्ट पार्टी सीपीसीका नेताहरूलाई समेत भेट्नेछन्। भ्रमण निश्चित भएपछि परराष्ट्र मन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने वास्तवमा चीन भ्रमण निश्चित भएपछि मात्र उहाँ छोटो तयारीमै दिल्ली जानुभएको हो। दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच सीमा व्यापार वाणिज्य कनेक्टिभिटी पूर्वाधार ऊर्जा र रासायनिक मलको आपूर्ति लगायतका द्विपक्षीय विषयहरूमा छलफल भएको थियो। वर्तमान सरकार पश्चिमा मुलुकतर्फ बढ़ी ढल्किएको भन्ने बेजिङको आशंका बीच परराष्ट्र मन्त्री खनाल चीन जान लागेको उनी निकट एक अधिकारीले बताए। परराष्ट्र मन्त्रीको बेजिङ भ्रमणको उद्देश्य त्यो आशंकालाई चिर्नु र नेपाल सन्तुलित कूटनीतिमा प्रतिबद्ध रहेको कुरामा चिनिया नेतृत्वलाई आश्वस्त पार्नु हो। यसको अर्थ दुवै छिमेकीसँग नेपालको सन्तुलित नीति देखाउनु पनि हो। ती अधिकारीले थपे, मन्त्री खनालले बेजिङ जानुअघि पूर्व मन्त्री, नेताहरू, उच्च अधिकारी र चीन विज्ञहरूसँग सुझाव लिने भएका छन्। 21 फागुनको निर्वाचन लगत्तै सीपीसीका केही नेता काठमाडौँ आएका थिए। उनीहरूले रासोपा सभापति रवि लामिछाने र खनाल लगायत नेताहरूसँग भेटवार्ता गर्दै नयाँ सरकारको दृष्टिकोणबारे छलफल गरेका थिए। त्यसक्रममा उनीहरूले नयाँ सरकारले पश्चिमा नीति अवलम्बन गर्छ कि भनेर जिज्ञासा समेत राखेका थिए।
2: सत्ता र विपक्षीबीच अविश्वासको खाडल बढ्दै सहमतिमा ल्याउने रविको प्रयास शीर्षकमा हिमालय टाइम्समा खबर छ। झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार र सानो संख्यामा रहेका विपक्षी दलहरूबीच अविश्वास झनझन बढ्दै गएको छ। सदनमा सरकार र विपक्षीबीच टकरावको स्थिति छ। संसदमा उपस्थिति र सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेका छन्। विपक्षी दलको अवरोधका कारण अर्थमन्त्री डाक्टर सोरुङ वाग्लेले सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल हुन सकेको छैन। विपक्षी दलहरूले सरकारको कार्यशैलीको चर्को आलोचना गरिरहेका छन्। स्वयं प्रधानमन्त्री तथा मन्त्रीहरूका विवादित अभिव्यक्ति र कार्यशैली सरकार विरूद्ध विपक्षका लागि मसला बनिरहेको छ। सत्ता र विपक्षीबीच द्वन्द बढ़दै जाँदा सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षीय दलहरूलाई विश्वासमा ल्याउने प्रयास शुरू गरेको छ। यही बीचमा सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रपाका सभापति रवि लामिछानेले भारतको 5 दिने औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणको क्रममा नयाँ दिल्लीमा पाएको उच्च सम्मानले उत्साही हुनुभएका सभापति लामिछानेले सत्ता र विपक्षीबीच बढ़दै गएको दूरी कम गर्ने प्रयास गर्नुभएको हो। विश्वासको संकट कम गर्ने उद्देश्यले राष्ट्रपा सभापति लामिछानेले सोमबार सर्वदलीय बैठक आयोजना गर्नुभयो। संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि रासपा सभापति लामिछानेले बोलाएको बैठकमा चार दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन्। सोमबारको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने छ दल मध्ये चार दलका नेतृत्वकर्ता बैठकमा अनुपस्थित भएका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी नभएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन भने बैठकमा सहभागी हुनुभएको थियो। बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल र नेता वर्षमान पुन सहित सहभागी थिए। सत्तारूढ़ दल रासपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। सभापति लामिछानेले आफ्नो भारत भ्रमणबारे

0: भ्रमणबारे जानकारी गराउनु भएको हो।
1: बालन सच्याउन रविलाई हैरानी शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। संसदको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामी छानेले सोमबार सर्वदलीय बैठक राखेर विपक्षीहरूसँग संवादको ढोका खोलेका छन्। निर्वाचन नतिजा आएको तीन महिनापछि उनले विपक्षी दलहरूसँग संवाद थालेका हुन्। तर रविले बोलाएको बैठकमा विपक्षी दलका शीर्ष नेतृत्व मात्र होइन आफ्नै दलका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित भएनन्। प्रधानमन्त्री शाहकै विवादास्पद अभिव्यक्तिका कारण उत्पन्न लफडा साम्य पार्ने सभापति रविको चाहनामा सोमबारको छलफलबाट समाधान भने निस्किएन। जेठ सत्रमा संसदको रोस्टमबाटै नेपालले पनि भारतको जग्गा धेरै मिचेको रहेछ भनेपछि विपक्षीहरूले प्रधानमन्त्रीसँग त्यसको तथ्य र प्रमाण माग गर्दै निरन्तर संसद अवरोध गरिरहेका छन्। अवरोध हटाउँदै सरकारका कामलाई सहजीकरण गर्न सभापति लामी छानेलले थालेको संवाद सकारात्मक भए पनि सदन अवरोधको विषयमा प्रधानमन्त्रीबाटै निकास खोजिनुपर्ने विपक्षी दलका नेताहरूले अडान राखे। प्रधानमन्त्रीले नेपालले भारतीय जग्गा मिचेको प्रमाण देखाउन वा आफ्नो अभिव्यक्ति सदनबाटै सच्याउनुपर्ने माग गरेका हौं। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ देम्बेले भने विपक्षीहरूको एजेण्डालाई प्रधानमन्त्री शाहले भने कुनै महत्व दिएका छैनन्। संसददेखि सर्वदलीय बैठकमा समेत अनुपस्थित हुने बालेनको कार्यशैलीप्रति सत्तापक्षकै कतिपय सांसदहरू पनि सन्तुष्ट छैनन्। एकपछि अर्को त्रुटि गर्दै आएका प्रधानमन्त्रीका विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमा लेखिने टिप्पणी र उनको कार्यशैलीलाई सच्याउन सभापति लामिछाने तल्लीन छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सदनको गत्यावरोध हटाउने लामिछानेको प्रयास थियो।
0: निजामतीमा हलचल शीर्षकमा नागरिक दैनिकमा खबर छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको छ। अहिले सबैजसो सरकारी कार्यालयमा यही विषयमा चर्चा र टीका टिप्पणी हुने गरेको छ। मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ। प्रस्तावित प्रस्ताव अनुसार ऐनको विधेयक संसदबाट पास भएमा 55 वर्ष उमेर पुगिस वर्ष सेवा अवधि पुगेका कर्मचारी अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि कर्मचारीको अवकाश उमेर सीमा 60 वर्ष हुने मस्यौदामा उल्लेख छ। एकपटकका लागि 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि राखेर 10 देखि 15 हजार कर्मचारीलाई अवकाश दिएर बाँकी युवा पुस्ताका कर्मचारीको अवकाशमा उमेर सीमा 60 वर्ष राख्ने प्रस्ताव गरिएको छ। नयाँ सरकारको भावना अनुसार कर्मचारी वृत्तमा पनि पुरानो पुस्तालाई विदा गरी नयाँ पुस्ता ल्याउन यस्तो प्रस्ताव गरिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। प्रस्ताव मस्यौदामा परिमार्जन गरी 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि राखिएपछि यसको अर्थ 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये जुनले छुन्छ त्यो कर्मचारी अनिवार्य अवकाशमा जानुपर्छ भनिएको छ। यसको अहिले सर्वत्र विरोध भइरहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप शुरू गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न गरेको छ। देशभरका 77 जिल्ला मध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको रासोपाले जनाएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। रासोपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन शुरू हुँदैछ। रासोपा प्रदेश अधिवेशन आजदेखि शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: वीर अस्पताल व्यथितीको चाङ सकसमा बिरामी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। जेठ तेस्रो साता अन्त्यतिरको कुरा हो। 40 वर्ष आसपासका एक पुरूष छातीमा असह्य दुखाई भएपछि वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका थिए। चिकित्सकले बिरामीलाई हृदयघात भएको आशंका गरे र प्रोथोम्बिन टाइम इन्टरनेशनल नर्मलाइज रेसियो परीक्षण गर्नुपर्ने निष्कर्ष निकाले। पीटीआईएनआर परीक्षा